0: 你啊巴拉摩伊玛拉萨迪玛巴尔达尊迪格雷纳玛巴耶扎达巴拉巴切斯里亚萨宾纳伊特耶沙泰沙沙泰沙耶巴耶沙耶阿泰沙耶巴耶耶耶耶耶耶耶耶耶耶耶耶耶耶耶耶耶耶耶耶耶耶耶耶Una na brahmal pabudi pati kai parun kasarai vanai. Timati karuna gare raja sale yek veda dekhe yani. Charai veda haru banai dinu bohala sajiloi vanai. Tu vedanta dhyanai ta gaina na hone sri sudra laai vani. Garno bhurata na purana iti astin ka nimittai panai. Yei sampurna purana vyasa muni le jojo banai diye. Chora sri sukadev le ani pate sampurna jane le. मैले श्री सुखदेव देखी पाइले सम्पूर्ण जानेले जस्तो जानेले अगाडि तिमी मासोई बताई दिए बेग्लै नाम भएर दापर पछि श्री व्यास भिन्नै थिए सताइस सताइस अघि भइसके अठाइस भए एकै वेदा थियो अगाडि पढाने थिए न केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काइ पढुन् कसरै भने तिमाथि करुणा गरे राजा छले एक वेद देखे अनि चारै वेदहरू बनाई दिनु भो होला सजिलो भने यही सम्पूर्ण पुराना व्यास मुनिले जो जो बनाई दिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जानेले मैले श्री सुखदेव देखि पाइले सम्पूर्ण जानेले जस्तो जानेले अगाडि तिमी मासोई बताई दिए बाबा श्री हरि नाम सम्झन भन्ने छ छोरो भए गर्ला काज क्रिया पछाडि उसले आफू मरे गए गए आफ्नो वंश रह्यो क्रिया पनि भयो कृते रहे लोकमा पानी पिण्ड चलो उतारा भयो स्वर्गादिकै भोगमा संसारी भए जन्मिए पछि उहाँ जतले वंशै भयो त्यसको संख्या यहाँ उहाँ न त कहाँ त जन्म व्यर्थ गयो कस्ता हृदयताले सुपुत्रमा पनि पैदा गराउँला अब भन्दै व्यास गए समेरु गिरीमा उहाँ पुगे है जब बिना त बिखे कुमार भएका जो भरमा चारै थिए यस्ता नारदजी उसै बखतमा आई अगाडि भए सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि पूजा नारदको गरेर तिनाले भन्दा भए यो पनि हे सर्वतरी के मलाई अब त आशा भयो पुत्रको कसले खुसी भए दिनन्द्र वरदानी छ पुराई हुन्छ यो पुत्रोपादनको निमित्त अहिले कुन देवताई गान गरौ यसै कारणले बिकारेमा भए सचे पाउ बरो श्री व्यासको प्रसन्न सुनेर तहाँ भन्दा भए नारद फेरि हे व्यास जो यो तिमीले मलाई सोधिले उनी भक्ति ठुलो लगाई कुन देवता ध्यान गरौ भनेर सोधेऊ तिमीले भ्रमण परेर यस निमित्त भन्छु पहिले भएको श्री विष्णुले जो छ अघि गरेको
1: म मेरो घर गौरीशंकर गाउँपालिका वार्ड नम्बर 4 हो मेरो नाम सीता उप्रेती हो राजा जंगलमा शिकार गर्दै एक्लै गएका थिए। तिर्खाले जल खोजी खोजी वनमा हेरेर घुम्दै गए। घाँस काट्नु भनेर गए कि भिरा माटीको खस्यो पातैमा। जसको थियो लहना उसैको गहना सिन्दुर पर्यो माथैमा। काकोइली वनमा ढुकुर जुरेली रानी चरी धोबिनी।

को नाम फलहुने काम सबै जन भक्तजनले हो भजौं भनी देख्ने आखिरी कापल्ला छेउमा चिमन्थे नारायण।

तालिका हम लाख जमानी ओ जुन बाखात मा हामी धरती माता ले छोडेर जान्छौ ओ त्यस बाखात मा कसका छोरा कसका छोरी धन दौलत इत्यादि सारा चाहिँ जो साथमा केही पनि जाइन ओ जानी भनेको दुईटा चाहिँ जो पाप र पुण्य हो त्यसकारणले एक्लै आयो एक्लै जान्छौ नारायण लानु केही छैन।

0: समाजले भन्छ भन्ने क्या दाजुभाइ
1: हजुर
0: हामीलाई चाहिँ नि जो हो केही कुचिस्टाउने छ भनेदेखि
1: हजुर
0: देउसिन ठाकुरका चाहिँ नि जो हो निधारमा चाहिँ यो पसिना खै बगेका हुन्छन् अरे कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ यो के कुचिस्टा लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अघिदेखि भनेका कुरा यो साँचै नि हो र पहिले पनि चाहिँ नि जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यताउति हो र पर गाउँ घर चारैतिर चाहिँ नि जो यस्तो हुँदो रहेछ र अहिले भन्छौ भनेदेखि चाहिँ नि जो हाम्रा यो भूकम्प पऱ्यो तिमीले संसार यस्तो गर्नु त थाहा छैन नि अहिलेसम्म अहिले चाहिँ त्यस्तो भएर थियो नि अहिले चाहिँ नि जो हो 72 सालमा चाहिँ भनेदेखि चारैतिर भूकम्प आएर हामी सबैको चाहिँ भनेदेखि नारायण

छोराश्रीअमित मन्यो जन्मना गए रानी सुभद्रामा मारिएर नमाकुल छिए भयो बाँचेनन् कोही तहाँ रानी श्री अभिमन्यु की पनि थिइन् शिव तारा गर्भिणी तिनै बाट पछि परिछिन्।

ना तिछाना बालक छ वर्षका बालक राजा परीक्षितलाई राज्य हस्तिनापुरको राज्य समर्थन गरेर आफू भनेदेखि सबै स्वर्ग हुनुभयो स्यो। 60 वर्षसम्म राज्य गरेपछि राजा परीक्षितलाई भनेदेखि हरामा हरे दैवा कफै बरी नारायण।

0: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय दुलखा।
1: वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना:
5: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएट पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
1: आँखा शिविर सञ्चालन हुने मिति र स्थान: 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार, सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
5: भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरीशंकर 6 शंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
1: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851-17-63-67, 9863-31-28-10, दोलखा लायन्स आँखा केन्द्र दोलखा।
1: शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
5: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
1: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
5: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
1: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
5: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटेपाटी, दुलखा।
1: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
5: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शीर्ष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
5: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरवती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्बन्धमा,
5: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्ययोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यस सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड, कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे, दोलखा।
6: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
6: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
6: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
6: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
6: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोतामित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोतामित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाईँ हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलांश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोर अनि गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौँ। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने चाहना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौँ। कार्यक्रमको सुरुवात गरौँ नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मन राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति होस् बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान होस् सुजनले मानुन बडाले पनि।
2: नमस्कार, उदय 5:45 अस्तय 18:16 हुन्छ। अब कार्यक्रम सुरु गरौं राशिफलबाट। अब भाद्र 23 गतेको राशिफल रेकर्ड गरौं। नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz म बद्री प्रसाद सापकोट। आज विक्रम सम्वत 2083 साल भाद्र कृष्ण पक्ष सन् 2026 सेप्टेम्बर 8 तारिक भाद्र 23 गते मंगलबार द्वादशी तिथि दक्षिणायणम प्रसारित रौद्र नाम सम्वत सर तिथि नक्षत्र प्रवर्द जो कर्कट राशिका उत्तरमा शतचन्द्रमा छन्। सायद गर्दा लाभ हुने आजका जोगिनी नैर्थ्यमा छन्। सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने आजका दिन 31:13 उदय 5:46 अस्तय 18:15 हुन्छ। अब कार्यक्रम सुरु गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठासो ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ। व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ। सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ। मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला। बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ। खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। पढाइ लेखाइको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति हुने देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्नेछ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको

0: रिपोर्ट चली बिहान दोलखा भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापकोटा बिदा हुन्छु। नमस्कार, शुभ दिन।
1: भर्खर तपाईँले पण्डित बद्री प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछौ।

0: Wonjo Gazon Dindo, Dingy Nam Garatin Dong Yur.
1: Last off, I will have Tassi Delena was Gargiva. Shiva Goddess will of us. Jode, would this pass on the low burgers of Kasat, low busted by the Kikasu, Monira Lama Pasadin?
0: Ada Digram Samba, Diazar. तिरासी भदौ 21 गते आइतबार सेप्टेम्बर 6 तारिक बुद्धिस्ट पात्र अनुसार दावा दिनबा निर्डुक निर्गा 25 गते कुकुरनेमा बुद्धिस्ट पात्र अनुसार आजको दिनको जुग यस प्रकार छ। आज आफन्त भेटी धेरै बेर गफ गर्ने छलफल गर्ने खाजा खाने कुनै पनि मिटिङ गर्ने यस्तो खालको दिन चाहिँ राम्रो छैन। आज गरेको काम कुनै पनि राम्रो हुँदैन। छेवर गरी कसकान दिन राम्रो छैन। आज मे अनि लुङ छ। मे भनेको अग्नि र लुङ भनेको हावा वायु यो दुईटाको भेटघाट छ। त्यति राम्रो मान्दैन। आजको जोगिनी उत्तार परेको छ। यसलाई सायद गत पछाडि पारे राम्रो होला। आज अग्नि देवता जुरेको छ। यहाँहरूले कुनै पनि धर्मको कार्यमा होम यज्ञहरू गर्न सकिन्छ। र आज साङ्गे खाण्डमको चाहिँ तिथि परेको छ। साङ्गे खाण्डमहरूको पाठ पूजा प्रार्थना गरे भने तपाईँहरूले सोचेको कुराहरू पुरा हुन सक्छ। लो वर्ग तालो घोडा वर्गको मित्रलाई आज राम्रो यहाँले गरेको गरिराख्नु भएको कामहरू एकदम सफल भएर जानेछ। लुग्लो भेडा वर्गको मित्रलाई राम्रो यहाँले कुनै त्यस्तो अप्ठ्यारो बाधा छैन। टेलो बाँदर वर्गको मित्रलाई आज राम्रो देखेको छ। यहाँले गरिराख्नु भएको कामहरू अत्यन्त सफल भएर जानेछ। झ्यालो चरा वर्गको मित्रलाई पनि आज राम्रै देखेको छ। यहाँले पनि कुनै त्यस्तो अप्ठ्यारो विघ्न बाधा भोग्नु नपर्ने देखेको छ। खिलो कुकुर वर्गको मित्रलाई राम्रो यहाँले गर्नु खोजेको गरिराख्नु भयो काम र सफल भएर जानेछ। फाक्लो बदल वर्गको मित्रलाई आज राम्रो यहाँले पनि गर्नु खोजेको र गरिराख्नु भयो कामहरूबाट एकदम राम्रो हुने जोगले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग हेरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिदेले फ्याफुल्ला। नमस्कार सेवा शुभ दिन।
2: सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट लामा राशिफल श्रवण गरिसक्नु भएको छ। श्रोताबिन धैर्य र साहसका साथ समयको परिवर्तन सँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सकौं।

0: हाम्रो कर्म र व्यवहारमा परिष्कृत गरौं। छाडा प्रवृत्ति वर्तमानको लागि चुनौती भइरहेको छ, यस कुराको एकता राखौं। सुनौलो बिहानीले हामी सबैलाई सत्प्रेरणा भरोस्। राशिफल अंश पछाडि अब भने तपाईलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईलाई सुनाउनेछ। श्रोतावृन्द, आज आइतबार पनि सदा झैं बिहान 5 बजे रेडियो शुभारम्भ भयो। 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा सुनिसक्नु भएको छ। 5:30 देखि 6 बजेसम्म भजनहरू श्रवण गर्नुभयो। 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ। अहिले तपाईँ 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। यसै गरी 7 बजेदेखि 7:30 बजेसम्म सैलुङ सेरोफेरो समाचार, 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15 सम्म आजको पत्र पत्रिका दुलखा र दुलखा आसपासमा प्रसारण हुनेछ। 8:15 देखि 9 बजेसम्म चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। 9 बजेदेखि 9:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली, 10 बजेदेखि 10:05 सम्म थामी भाषाको समाचार, 10:05 देखि 11 बजेसम्म पप गीतहरू, 11 देखि 12 बजेसम्म हिन्दी पप गीतहरू, 12 बजेदेखि 1 बजेसम्म लोक दोहोरी गीतहरू, 1 बजेदेखि 2 बजेसम्म चलचित्रका गीत सुन्न सक्नुहुनेछ। 2 बजेदेखि 2:15 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15 देखि 3 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ भने 3 बजेदेखि 3:15 सम्म फेरि पनि उज्यालो 90 नेटवर्कको नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 देखि 4 बजेसम्म लोक दोहोरी गीत सुन्न सक्नुहुनेछ। 4 बजेदेखि 4:15 सम्म सैलुङ सेरफेरो समाचार सुन्न सक्नुहुनेछ। 4:15 देखि 5 बजेसम्म गीति कथा पुनः प्रसारण सुन्न सक्नुहुनेछ। 5 बजेदेखि 6 बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। 6 बजेदेखि 6:30 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 6:30 देखि 7 बजेसम्म गीतहरू सुन्न सक्नुहुनेछ। फेरि 7:30 देखि 8 बजेसम्म गीत सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45 सम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 8:45 देखि 10 बजेसम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 10 बजे रेडियोका सम्पूर्ण प्रसारण बन्द हुनेछन्।
1: श्रोताबिन, भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक सुनिसक्नु भएको छ। अब हामी साथमा मौलिक लोक संस्कार र संस्कृतिले भरेका भजन श्लोकहरू तपाईँलाई सुनाउनेछौ। कार्यक्रमको शुरूमा दोलखा कालीजो गाउँपालिका जमार्सीका ज्येष्ठजन खड्गबहादुर राउतले नेतृत्व गर्नुभएको यो निकै मिठो लोकधुन शास्त्रीय लोक भजन तपाईँलाई छोड्दैछौं।

नारायण वही परशुराम नित्य श्री भन्ना खेरा ओ शस्त्र जीता महाराज भन लागे ईश्वर जी माता हजुरले मलाई वरदान दिनुहुन्छ भने नारायण।

0: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले शास्त्रीय लोक भजन तपाईलाई सुनाइसकेका छौं। यो भजनलाई नेतृत्व गर्नुभएको थियो दोलखा कालीचो गाउँपालिका वडा नम्बर 7 वरिष्ठ नागरिक खड्ग बहादुर रावले र साथमा हुनुहुन्थ्यो भजन पारखीहरू पनि। श्रोता कार्यक्रम सुनौलो बिहानी सुनिरहनु भएको छ। हामीले हाम्रा मौलिक भजन श्लोक र कहावतहरू प्रस्तुत गरिरहेका छौं। भर्खरै तपाईँले दोलखा कालिचुक साथका ज्येष्ठ नागरिकहरूको आवाजमा सजिएको मौलिक भजन सुन्नुभयो। अब फेरि पनि हामी यस्तै भजन सुनाउँदैछौ। कालिचुक गाउँपालिका वडा नम्बर 9 निवासी भजनका पारखी सुमधुर स्वरका धनी आदरणीय व्यक्तित्व सूर्य प्रसाद ओलीको आवाजमा नेतृत्व गरिएको यो भजन फेरि पनि तपाईँका लागि। वर्तमान अवस्थामा लोपोन्मुख रहेका लोक परम्पराहरूको अनुसन्धान, संरक्षण, सम्वर्धन, जगेर्ना अनि लिपिबद्ध गर्न ढिला भइसकेको छ। कार्यक्रम सुनौलो बिहानीमा अब भने लोक संस्कृतिका अर्का संरक्षक भीमेश्वर नगरपालिका जिरू फसिभै निवासी ज्येष्ठजन जो उमेरमा 96 वसन्त पार गरिसक्नु भएको छ, भजन प्रवीणको नामले परिचित हुनुहुन्छ। कृष्ण प्रसाद चौलागाईको वर्तमान आवाज कस्तो रहेको छ, उहाँको आवाजमा सजिएको श्लोक तपाईँलाई थाहा छ।
1: सिंहको बोलाउँछ वंशीहरूको त्यो सिंह बाँचेपछि सुखी शान्त भएर जान्छ पछि त्यो आओस् कोमल कसी मरु।

Hajarayoni bhaye.

0: हुनुहुन्छ सुनौलो बिहानी माहिने राशि फलाउँछ रेडियो सैलिङबाट प्रसारण हुने कार्यक्रमका झलकहरू त्यसै गरी लोक संस्कृतिमा आधारित रहेर दोलखाको भेग र भूगोलमा रहेका दृष्टजनहरूको मुखार बिन्दुबाट प्रकट भएका आवाजहरू पनि तपाईँलाई सम्प्रेषण गरिरहेका छौ। हामी लोक संस्कृतिमा धनी छौ, लोक संस्कृतिको छुट्टै पहिचान र महत्व छ। संसारकै धनी देश नेपाल हो लोक संस्कृतिको दृष्टिकोणले हेर्ने हो भने, तर पछिल्लो समय लोक संस्कृतिमा निराशा बढ्दै गएको छ। पछिल्ला पुस्ताहरूले यसलाई सिरुपर नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरिरहेका छन्। त्यसैले लोक संस्कृतिको आफ्नै मौलिकता छ, यसलाई कसैले पनि भुल्नु हुँदैन भन्ने हामी सबैको अनुरोध हो। जगेर्नका लागि सबै नेपाली एकजुट हुनुपर्छ। युवा पुस्ता पाश्चात्य गीत संगीतमा भन्दा पनि आफ्ना मौलिकता बचाउन लाग्न सके मात्रै नेपालको संस्कृति जोगिन्छ। अहिलेको पुस्ता रोजगारी र अध्ययनका लागि सहर तथा विदेशमा बस्ने गरेका छन्। यसकारण अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई राम्रोसँग संस्कृति हस्तान्तरण गर्न पाएन। पछिल्लो पुस्ताले विदेशी संस्कृतिको देखासेखी गर्नु गरेको छ। संस्कृतिको संरक्षण गर्नु सचेत नागरिकको कर्तव्य हो। देखासेखीको नाउँमा पश्चिमी संस्कृतिको अनुसरण गर्दा हाम्रो पहिचान बोकेका मौलिक संस्कृति इतिहासमा मात्रै सीमित हुने होइनन्। अब पहिचान जोगाउन संस्कृतिको संरक्षणमा जुट्नुपर्छ भन्दै कार्यक्रम सुनौलो बिहानीको अन्तिम भागमा आइपुगेका छौ। भोलि बिहान फेरि पनि हामी यी र यस्तै सवाल र प्रसंगका साथ तपाईँ सामु उपस्थित हुने नै छौ। कार्यक्रम सुनौलो बिहानी तपाईँलाई कस्तो लाग्छ? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन अनुरोध गर्छौ। तपाईँको गाउँटोल बस्तीमा पनि यस्ता अब्बल दृष्टजन हुनुहुन्छ जसको मौलिकता छ, भजन कीर्तनका पारखी हुनुहुन्छ, हामीसम्म सम्पर्क गराएर संरक्षणका लागि हातेमालो गर्न अनुरोध गर्छौ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाई सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको यो सुन्दर बिहानीबाट हामी सम्पूर्ण कार्यक्रम निर्माण टोली बिदा माग्छौ। नमस्कार।
1: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
2: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
2: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा।

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ट्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। भोटेकोशी बाढ़ीमा परेका मध्ये हालसम्म 1331 जनाको शव फेला, अझै 5000 सम्पर्कविहीन खोजी कार्य जारी। काठमाण्डु उपत्यकामा ग्यास अभाव बढ़ेपछि उपत्यका बाहिरका जिल्लाबाट अहिले दैनिक औसत 35000 सिलिण्डर पठाउन थालियो। र पौराखी कृषि सहकारी संस्था दुलखाको 17 वार्षिक साधारण सभा सम्पन्न।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गते गएको विनाशकारी बाढ़ीपछि हालसम्म 1331 जनाको शव फेला परेको छ। 5000 जना अझै सम्पर्कविहीन हुनुहुन्छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार फेला परेका शवमध्ये रसुवामा 156, नुवाकोटमा 195, दाहादिङमा 67, गोर्खामा 74, तनहुमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 तथा चितवनमा 360 को शव भेटिएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुने मध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्मको अध्यावधिक विवरण अनुसार करिब 1096 जना, नुवाकोटबाट करिब 2340 जना, 581 जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी 100 जना रहेका छन्। विपत्तको संख्या ठूलो रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। नेपाली सेनाले 4,162, नेपाल प्रहरीले 4,068 तथा सशस्त्र प्रहरी बलले संयुक्त रूपमा 4,881 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। यस्तै हालसम्म 98 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। बाढ़ी पछि घाइते तथा प्रभावित गरी हालसम्म 5,929 जनाको उपचार गरिएको प्रवक्ता महतले बताउनुभयो। विभिन्न अस्पतालमा 316 जना, नेपाली सेनाबाट 3,297 जना र सशस्त्र प्रहरी बलबाट 2,316 जनाको स्वास्थ्य उपचार गराइएको छ। बाढ़ी प्रभावितको लागि काठमाण्डू, रसुवा, नुवाकोट, धादिङमा स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहनु भएको छ। विस्थापित तथा प्रभावितलाई सुरक्षित स्थानमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति गरेपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी तथा गैर सरकारी निकाय खोज, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय रहेका छन्। सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारलाई अझ तीव्र बनाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले असोज 9 संयुक्त राष्ट्र संघीय महासभाको 81 अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखहरूको सूचीमा शुक्रबार प्रधानमन्त्री शाहको नाम थपिएसँगै उहाँको सम्बोधनको मिति तय भएको हो। प्रधानमन्त्री शाहको सम्बोधनको मिति तय भएसँगै नेपालले गरेको अनुरोधपछि संयुक्त राष्ट्र संघीय महासभाको वक्तव्य सूचीमा संशोधन गरिएको थियो। संशोधित सूची अनुसार अपरान्ह 3 बजेदेखि राति 9 बजेसम्म सम्बोधन गर्ने राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको सूचीमा प्रधानमन्त्रीको 17 नम्बरमा नाम रहेको छ। भोटे कुशीको बाढ़ीपछि मात्र प्रधानमन्त्रीले राष्ट्र संघीय महासभामा सहभागी हुन निर्णय लिनु भएको हो। यस अनुसार प्रधानमन्त्री शाह 24 सेप्टेम्बर अर्थात नेपाली समय अनुसार 9 असोजको बिहान महासभाको जनरल डिबेटको अधिवेशनलाई सम्बोधन गर्नुहुनेछ। सोही अधिवेशनमा दक्षिण एसियाली मुलुक बंगलादेशका प्रधानमन्त्री तारेक रहमानले पनि सम्बोधन गर्नुहुने कार्यसूची रहेको छ। उक्त दिन महासभामा विभिन्न देशका 38 जना नेताले सम्बोधन गर्नुहुनेछ। गोर्खाको चुमन नुम्री गाउँपालिका 4 मानडुङ खोलामा आएको बाढ़ीले 3 वटा घर बगाएको छ। गैराती 3:30 बजेको समयमा आएको बाढ़ीले चुमन नुम्री गाउँपालिका 5 नामरुङका नगु छिरिङ उर्गिन लामा र लाक्पा भुटी लामाको घर बगाएको गाउँपालिकाका अध्यक्ष निवा लामाले जानकारी दिनुभयो। भारी वर्षापछि मानरुङ खोलामा बाढ़ी आउँदा एउटा फलामको पुलमा समेत क्षति पुगेको छ। बाढ़ीबाट मानवीय क्षति भने नभएको र अहिले वर्षा रोकिएका कारण खोला घट्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा ग्यास अभाव बढ़ेपछि उपत्यका बाहिरका जिल्लाबाट अहिले दैनिक औसत 35,000 सिलिण्डर पठाउन थालिएको उद्योगले बताएका छन्। कृष्णवीर सहित पृथ्वी राजमार्गको विभिन्न खण्डमा सड़क अवरूद्ध भएपछि ग्यास बुलेट काठमाडौँ पुग्न सम्भव नभएपछि अहिले काठमाडौँ बाहिरबाटै सिलिण्डर भरेर पठाउन थालिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द्र चन्द काठमाडौँ उपत्यकामा ग्यासको अभावलाई हटाउन उद्योगीले चितवन मकवानपुर 12 पर्सा लगायतका क्षेत्रमा सिलिण्डर भरेर काठमाडौँ पठाउँदै गरेको जानकारी दिनुहुन्छ। हामीले बिहिबार 24,000 शुक्रबार 34,000 सिलिण्डर काठमाडौँ पठाएका छौं, उहाँले भन्नुभयो।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईहरु पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
6: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
5: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
6: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
5: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
6: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
5: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
6: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853-27-806 र 9841-80-56-42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
8: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। पौराखी कृषि सहकारी संस्था दोलखाको 17 वार्षिक साधारण सभा हिजो सदरमुकाम चरीकोटमा सम्पन्न भएको छ। सभाको राष्ट्रिय सभाका सदस्य घनश्याम रिजालले कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो। सहकारी संस्थाका अध्यक्ष हरिहर प्रसाद नेउपानेको अध्यक्षतामा भएको सभामा संस्थाका सचिव गोकर्ण बस्नेतले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष गोकर्ण प्रसाद नेउपानेले 28,98,95,070.61 रूपियाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक भोला कतिवड़ाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभाको अवसरमा उत्कृष्ट कृषक राधिका खड्का, उत्कृष्ट दैनिक बचतकर्ता मोहन रिजाल, उत्कृष्ट मासिक बचतकर्ता रघुनाथ कार्की, उत्कृष्ट बचतकर्ता लीला कुमारी फैयाल, उत्कृष्ट दैनिक ऋणी दुर्गा बहादुर मोगराती, उत्कृष्ट मासिक ऋणी रंजिता पोखरेल, ज्येष्ठ सदस्य नेलप्रसाद सापकोटा, कल्पना तमाङनी

तथा पदस्थापना अनुसार रेखा कडेल दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा आउनुहुने भएको छ। खोटाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत कडेल दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा आउन लाग्नु भएको हो। सिन्धुली जिल्लाका विभिन्न संघ संस्था शैक्षिक संस्था व्यावसायी तथा व्यक्तिहरूबाट रसुवा बाढ़ी पीड़ितलाई सरकार मार्फत सहयोग गर्ने क्रम जारी रहेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा विभिन्न संघ संस्था विद्यालय व्यावसायी तथा व्यक्तिहरूबाट कुल 24,67,767 रूपियाँ रकम जम्मा भएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीको कार्यालयको आधिकारिक फेसबुक पेजमा सहयोगदाताहरूको विवरण सार्वजनिक गरिएको छ। कृषि समूहको कृत्य कागजात तयार गरी रामेछाप नगरपालिकामा पेश गरेर कृषि अनुदान रकम लिएको उजुरी परेपछि नेपाल विद्यार्थी संघ रामेछापका उपाध्यक्ष शिवराज सुवेदीले लिएको रकम फिर्ता गरिएको छ। वहाँ समेत संलग्न रहेको रामेछाप नगरपालिका नम्बर 3 सांगुटार स्थित बाकी मेरीमा संचालित अपेक्षा कृषि तथा पशुपन्छी कृषक समूहको नाममा कृत्य कागजात निर्माण गरी रामेछाप नगरपालिकामा कृषि अनुदानको रकम माग गरिएको थियो। समूहले पेश गरेको कागजात अध्ययन नै गरी पालिकाले 3.5 लाख भन्दा बढ़ी अनुदान रकम उक्त समूहलाई दिएको थियो। अब आजको मौसम सम्बन्धी जानकारी। अहिले लुम्बिनी गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार हिजो दिउँसोपछि देशका धेरै जसो ठाउँमा मध्य तथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो। महाशाखाको अनुसार आज कोशी बागमती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग कर्णाली प्रदेशको पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराईका भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै देशका हिमाली भूभागका केही ठाउँ तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यो खबर सँगै बिहान 7 बजेको सयुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। भोटे कोशी बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,331 जनाको शव फेला। अझै 5,000 सम्पर्कविहीन खोजी कार्य जारी। काठमाडौँ उपत्यकामा ग्यास अभाव बढ़ेपछि उपत्यका बाहिर जिल्लाबाट अहिले दैनिक औसतमा 35,000 सिलिण्डर पठाउन थालियो। र पौराखी कृषि सहकारी संस्था दोलखाको 17 वार्षिक साधारण सभा सम्पन्न। अवस्थ सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आशा सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारादेवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू।

0: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घरसँगै।
2: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय, दुलखा।
2: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
6: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
7: हाम्रा सेवाहरू:
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
7: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
8: ड्राइभर म माइल मोटर चलाउँदै
9: ए माइला गुरुजी।
10: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
9: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
10: चुप।
11: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
12: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
0: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
0: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
12: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चस्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ।
0: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाघखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
12: भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरी शंकर 6 चंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
0: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851-17-63-67, 9863-31-28-10, दोलखा लायन्स आँखा केन्द्र दोलखा।
13: यो रेडियो सैलुङको समय सूचक हो।
14: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल भदौ महिनाको 21 गते आइतबार आज प्रकाशित पत्र पत्रिकाले राष्ट्र संघीय महासभामा नौ असोजमा प्रधानमन्त्री शाहको सम्बोधन, गोर्खामा मान्द्रुङ खोलाले तीन घर बगायो, थप भेटिने आशा कायमै, सब भेटिने आशा कायमै, दैनिक 35,000 सिलिण्डर पठाइँदै 1,331 सब फेला, 5,000 अझै सम्पर्कविहीन, एउटै सबमा तीन परिवारको दावी लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। एउटै सबमा तीन परिवारको दावी, सब मेरै श्रीमानको हो, कान आँखा अनुहार सबै मेरै श्रीमानको हो, मैले प्रष्ट चिने तर सब खाल्डोमा गाडिसकिएको रहेछ, त्यो सबको फोटो हेरेर चिनेको हुँ, अब डीएनए परीक्षण नगरिकन सब नपाइने रहेछ, चितवनमा सब गाडेको खाल्डोमाथि हेरेर घर फर्कँदैछु, फोनमा बेलुका सार्कीको आवाज पटक पटक रोकियो, केही बेर मौन बस्नुभयो अनि फेरि भन्नुभयो मेरो श्रीमानको हो भन्ने मलाई थाहा छ, म श्रीमान नचिन्ने भन्छु त तर श्रीमानको सब आफ्नै आँखाले चिनेको दावी गरे पनि उहाँको सब लिएर घर फर्कन पाइन, बरु गाडिसकेको सब रहेको खाल्डोमाथि उभिएर फर्किनु पर्यो, मेनुकालाई अहिले प्रश्नले घेरिरहेको छ, सब अब कहिले पाउने, कहिले काजक्रिया गर्ने, गत भदौ 10 मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि बेपत्ता भएका उदयपुर कटहरी नगरपालिका पाँच बोहोरलेका 40 वर्षीय मोहन बहादुर सार्कीको सब फेला परेको आशंकामा उहाँकी श्रीमती मेनुका चितवन पुग्नु भएको थियो। सबको तस्विर हेरेपछि उहाँ ढुक्क हुनुहुन्थ्यो, त्यो आफ्नै श्रीमानको सब हो तर एउटै सबमा तीन परिवारको दावी परेपछि कानूनी रूपमा पहिचान गर्न डीएनए परीक्षण आवश्यक बन्यो, सब पहिल्यै गाडिसकेको थियो, श्रीमानको सब लिन पुग्नु भएको मेनुका अन्तत सब गाडिएको ठाउँ हेरेर घर फर्किन बाध्य हुनुभयो। मोहन बहादुर सार्कीको पहिचानको लागि उहाँको छोरा अजितको रगतको नमूना डीएनए परीक्षणका लागि पठाइएको छ, रिपोर्ट आउन 2-3 महिनासम्म लाग्न सक्ने जानकारी पाएपछि परिवारको पीड़ा झन बढ़ेको छ, मृत्युको पीड़ासँगै अब उहाँले श्रीमान र बाबुको सब पाउने पनि महिनौ कुर्नुपर्ने भएको छ। बोहोरलेमा मेनुकालाई श्रीमानको प्रतीक्षा मात्रै छैन, तीन साना सन्तानको भविष्यको चिन्ता पनि उत्तिकै रहेको छ। बेपत्ता मोहन बहादुरका भतिज प्रकाश सार्की भन्नुहुन्छ, हामी मजदूरी गरेर खाने परिवार हो। इलाका प्रहरी कार्यालय कटहरीका प्रमुख उपेन्द्र खरेलका अनुसार आफन्तले तस्विरका आधारमा सब मोहन बहादुरकै भएको प्रारम्भिक पहिचान गरेका छन् तर अन्तिम पुष्टि भने डीएनए परीक्षणबाट मात्रै हुनेछ। भोटेकोशी बाढ़ीपछि उदयपुरका 21 जना सम्पर्कविहीन भएका थिए, तीमध्ये 5 परिवार तथा प्रहरीको सम्पर्कमा आएका छन्, बाँकी 16 जना मोहन बहादुरको सब फेला परेको आशंका गरिएको छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। राष्ट्र संघीय महासभामा असोज 9 मा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने। प्रधानमन्त्री बालेन्द्र शाहले असोज 9 मा संयुक्त राष्ट्र संघीय महासभाको 81 औं अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने तालिका तय भएको छ। जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखको सूचीमा शुक्रबार प्रधानमन्त्री शाहको नाम थपिएसँगै उहाँको सम्बोधनको मिति तय भएको हो। प्रधानमन्त्री शाहको सम्बोधनको मिति तय भएसँगै नेपालले गरेको अनुरोधपछि संयुक्त राष्ट्र संघीय महासभाको वक्तव्य सूचीमा संशोधन गरिएको थियो। संशोधित सूची अनुसार अपरान्ह 3 देखि राति 9 बजेसम्म सम्बोधन गर्ने राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सूचीमा प्रधानमन्त्री शाहको नाम 17 नम्बरमा रहेको छ। भोटेकोशी बाढ़ीपछि मात्र प्रधानमन्त्रीले राष्ट्रिय संघीय महासभामा सहभागी हुने निर्णय गर्नुभएको हो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। गोर्खाको चुमन नुम्बिर गाउँपालिका 5 मान्द्रु खोलामा आएको बाढ़ीले 3 घर बगाएको छ। गैराती 3:30 बजेको समयमा आएको बाढ़ीले गाउँपालिका नामरुङ 4 का नगुसिरिङ उर्गिन लामा र लाकुभोटे लामाको घर
बगाएको गाउँपालिकाका अध्यक्षले जानकारी दिनुभयो। भारी वर्षापछि मान्द्रो खोलामा बाढ़ी आउँदा एउटा फलामको फूलमा समेत क्षति पुगेको गोर्खाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। बाढ़ीबाट मानवीय क्षति भने नभएको र अहिले वर्ष रोकिएका कारण खोला घट्ने क्रम रहेको डीएसपी श्रेष्ठले बताउनु भएको छ। प्रशासनले उक्त नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। यो खबर आज अनलाइन खबरले लेखेको छ। थप भेटिने आशा कायमै भोटेपछि हिमबाढ़ीको एघारौं दिनमा सुरुङको अँधेरोभित्र खोजी गर्दै र सुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट करिब 225 मिटर भित्र फस्नुभएका चिनिया नागरिक नेपाली सेना सहितको उद्धार टोलीले जीवित उद्धार गर्न सफल भएको छ। उक्त सुरुङबाट दुईवटा शव पनि निकालिएको छ। त्यसै गरी नुवाकोटको विदुर नगरपालिका 10 बेत्रवतीमा बाढ़ीले क्षतिग्रस्त घरभित्र फस्नुभएका 64 वर्षीय चण्डीका श्रेष्ठलाई जीवित उद्धार गरिएको छ। नेपाली सेना विदेशी प्राविधिक तथा आयोजनाका प्रतिनिधि सहितको संयुक्त प्रयासपछि चिनिया नागरिकलाई सुरुङबाट बाहिर निकालिएको हो। उद्धारपछि उहाँको स्वास्थ्य परीक्षण गरिएको नेपाली सेनाले जनाएको छ। यो उद्धारसँगै भोटेपछि बाढ़ीपछि त्रिशुली करिडोरका विभिन्न सुरुङमा फँसेकाहरूको खोजीमा नयाँ आशा पलाएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरुङभित्रको खोज तथा उद्धारको क्रममा पानी लेदो माटो र चट्यान हटाइ सुरुङभित्र पहुँच खुल्न निरन्तर प्रयास भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो सुरुङहरू अवरूद्ध भए पनि उद्धारकर्मीले खोजी जारी राखेका छन्। सम्भावित जीवित व्यक्तिको खोजीका लागि उपलब्ध उपकरण प्राविधिक ज्ञान र जनशक्ति परिचालन गरिएको छ। उहाँले माथिल्लो त्रिशुलिएको हाको स्थित सुरुङमा नेपाली सेनाका 20 जना सहितको संयुक्त टोली अझै खोजी कार्यमा जुटिरहेको छ। त्यहाँ कम्प्रेसरलाई उपकरणको प्रयोग गर्दै टोली सुरुङभित्र करिब 250 मिटरसम्म पुगेको छ। जमेको लेदो हटाउँदै सुरुङका थप भागमा प्रवेश गर्ने प्रयास भइरहेको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। दैनिक 35,000 सिलिण्डर पठाइँदै काठमाडौँ उपत्यकामा ग्यास अभाव बढ़ेपछि उपत्यका बाहिरका जिल्लाबाट अहिले दैनिक औसत 35,000 सिलिण्डर पठाउन थालिएको उद्योगले बताएका छन्। कृष्ण भेर सहित पृथ्वी राजमार्गका विभिन्न खण्डमा सड़क अवरूद्ध भएपछि ग्यास बुलेट काठमाडौँ पुग्न सम्भव नभएपछि अहिले काठमाडौँ बाहिरैबाट सिलिण्डर पारेर पठाउन थालिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द्र चन काठमाडौँ उपत्यकामा ग्यासको अभाव हटाउनको लागि उद्योगीले चितवन मकवानपुर बारा पर्सा लगायतका क्षेत्रमा सिलिण्डर भरेर काठमाडौँ पठाउँदै गरेको बताउनुहुन्छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। 1331 सफेला 5,000 अझै सम्पर्कविहीन रसुवा स्थित भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि हालसम्म 1331 जनाको शव फेला परेको छ। 5,000 जना अझै सम्पर्कविहीन हुनुहुन्छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ता भएकाको खोजी तथा उद्धारलाई तीव्र बनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार फेला परेका शव मध्ये रसुवामा 156, नुवाकोटमा 195, दाहदिङमा 67, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 तथा चितवनमा 360 रहेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुने मध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्मको अध्यावधिक विवरण अनुसार करिब 1,967 जना, नुवाकोटबाट करिब 2,340 जना, 581 जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी 100 जना गरी 100 जना रहेका छन्। बेपत्ताको संख्या ठूलो रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको उहाँले बताउनु भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। पौराखी कृषि सहकारी संस्था दोलखाको 17 वार्षिक साधारण सभा हिजो सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ। राष्ट्रिय सभाका सदस्य करश्याम रिजालले कार्यक्रम गरी उद्घाटन गर्नुभएको थियो। सहकारी संस्थाका अध्यक्ष हरिहर प्रसाद नेपानेको अध्यक्षतामा भएको सभामा संस्थाका सचिव गोकर्ण बस्नेतले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष गोकर्ण प्रसाद नेपानेले 28,98,95,070.61 रूपियाँ बराबरका आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक भोला खतिवड़ाले लेखा सुपरिवेक्षण
समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभाको अवसरमा उत्कृष्ट कृषक राधिका खड्का, उत्कृष्ट दैनिक बचतकर्ता मोहन रिजाल, उत्कृष्ट मासिक बचतकर्ता रघुनाथ कार्के, उत्कृष्ट बचतकर्ता लीला कुमारी फुयाल, उत्कृष्ट दैनिक ऋणी दुर्गबहादुर मुगराती, उत्कृष्ट मासिक ऋणी रंजित पोखरेल, ज्येष्ठ शेर सदस्यहरू नयनप्रसाद सापकोटा, कल्पना तमाग्ने, पूर्व संचालक हरिशरण नेउपाने, उत्कृष्ट व्यवसायी दीप कृषक कुमार श्रेष्ठ र गत वर्षको एसीमा उत्कृष्ट नम्बर प्राप्त गर्नुहुने शैशव भण्डारीलाई नगदसहित सम्मान गरिएको थियो। सहकारी संस्थामा हाल 4294 जना शेर सदस्य रहनु भएको छ। दोलखाको प्रमुख जिल्ला अधिकारीको रूपमा दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले सरकारी सेवाबाट राजीनामा दिएसँगै दोलखामा नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा रेखा कौडेल आउनुहुने भएको छ। गृह मन्त्रालयले गरेको सरुवा तथा पद स्थापना अनुसार रेखा कौडेल दोलखाको नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा आउन लाग्नु भएको हो। हाल कौडेल खोटाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत हुनुहुन्छ। सिन्धुली जिल्लाका विभिन्न संघ संस्था, शैक्षिक संस्था, व्यावसायिक तथा व्यक्तिहरूबाट रुसुवा बाढ़ी पीड़ितका लागि सरकार मार्फत सहयोग गर्ने क्रम जारी रहेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा विभिन्न संघ संस्था, विद्यालय, व्यावसायिक तथा व्यक्तिहरूबाट कुल 24,67,767 रूपियाँ रकम जम्मा भएको प्रशासनले जनाएको छ। कृषि समूहको कृत्य कागजात तयार गरी रामेछाप नगरपालिकामा पेश गरेको कृषि अनुदान रकम लिएको उजुरी परेपछि नेपाल विद्यार्थी संघ रामेछापका उपाध्यक्ष युवराज सुवेदीले लिएको रकम फिर्ता गर्नु भएको छ। वहाँ समेत संलग्न रहेको रामेछाप नगरपालिका वडा नम्बर 3 सांगुटार स्थित बाकी मेरीमा संचालित अपेक्षा कृषि तथा पशुपन चिकित्सक समूहको नाममा कृत्य कागजात निर्माण गरे रामेछाप नगरपालिकामा कृषि अनुदानको रकम माग गरिएको थियो। समूहले पेश गरेको कागजात अध्ययनै नगरी नगरपालिकाले 3.5 लाख भन्दा बढ़ी अनुदान रकम उपलब्ध गराएको थियो। उक्त रकम समूहले फिर्ता गरेको छ। यो खबर सँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे तामी भाषामा सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
1: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
2: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान: मिति 2083 साल भदौ 26 गते ठुलोपातल चिपचिपे। क्षेत्र: साविक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। भदौ 26 गते ठुलोपातल निगाले, साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5 जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
2: भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल बैंक्वेट जडीबुटी, काभ्रे प्लानचोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू, र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एवो।
1: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
2: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
2: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
1: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
2: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
2: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका, क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
2: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
1: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030, नामदु सेवा केन्द्र नामदु 9851-32-2136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137, जुंगु सेवा केन्द्र जुंगु 9851-32-2141, चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147।
2: बेसबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।

0: extreme energy drink.
1: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना.
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाइपर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ.
1: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
2: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र नेटको पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्यमध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा.
1: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी. मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म. स्थान श्री कालीनाग मन्दिरको हल. कार्यक्रम सभा उद्घाटन. उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि. असोज 7 गते मध्याह 12 बजेदेखि अपराह 4:30 सम्म. छहरा चौतारो मलेपू. क्षेत्रीय सभा मलेपू टोल सबै. असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म. श्री सितका माध्यमिक विद्यालय सितका. क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत. असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दुडडेरी प्रतीक्षालय. क्षेत्रीय सभा भदौरे कात्तिके कालीमाटी. असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ. क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर.
2: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्दरावती गाविसको माथिल्लो भेग. असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट. क्षेत्रीय सभा मार्से डिडाकाउले पोखरी र नामथाजोर. असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म सोती बजार. क्षेत्रीय सभा थुम्का मकैबारी बटेली. असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म मजुवा आधारभूत विद्यालय. क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी. र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा. साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू.
1: पुनश्च साधारण सभामा उपस्थित हुने स्थिर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ. भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन. सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ. थप जानकारीको लागि सम्पर्क नम्बर 9853-16224 र 9748-2878-77. पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङचो गाउँपालिका 8, सुनखानी, दोलाखा.
2: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नुपर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो. यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ.
3: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनु भएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पौरखी कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी, भीमेश्वर नगरपालिका 6, दोलखा।
1: साधारण सभाका कार्यक्रमहरू: वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण,
0: विनियम संशोधन सम्बन्धमा, आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पूर्ण लेखन सम्बन्धमा, ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा,
1: उत्कृष्ट शेयर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा, सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा, निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध।
0: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका शीर्ष सदस्यहरूका छोराछोरी मध्ये 2082 सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ एकजना र छात्रातर्फ एकजनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल pourakhi076@gmail.com पठाउनु हुन अनुरोध छ।
1: साथै सम्पूर्ण शेयर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेयर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेयर सदस्य बन्नको लागि विशेष छूट प्रदान गरिएको छ।
0: हरिहर प्रसाद न्यौपाने अध्यक्ष, पौरखी कृषि सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका वडा नम्बर 6, दोलखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य,
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6, चोथाङ, दोलखा।
3: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ।

0: ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसेलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844000844, 9848373107 र 9855100019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला चरीकोट दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेश हापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेश हाप, बाख्रा जोन रामेश हाप र आलू जोन रामेश हाप, आलू जोन दोलखा, किबी जोन रामेश हापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेश हाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धी सबैमा यही सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845-48-117, 9845-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, रामेछाप, मन्थली। मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 औं बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 औं वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार माने सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन, सहकारी एकीकरण थप प्रस्ताव, प्रश्न र सुझाव, एकाई निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
0: शेष सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.gov.np, युट्युब @milijulikalingchok साकोस 6358, फेसबुक पेज मिलीजुली दोलखामा अपलोड गरिनेछ। शेष सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिंचो गाउँपालिका 8 मेलडाँडा दोलाखा सुनखानी कटुवाचौर कालिंचो गाउँपालिका 9 कटुवाचौर दोलाखा बाबरे मिलिजुली आधारभूत विद्यालय कालिंचोक 2 बाबरे दोलाखा बाबरे भगवती माध्यमिक विद्यालय कालिंचोक 3 घ्यान दोलाखा बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिंचुक 4 हिलेपानी दोलाखा निकोभूमि माध्यमिक विद्यालय कालिंचुक 2 निकोभूमि दोलाखा सिंगल्टी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगल्टी दोलाखा लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामीचाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाँगु दोलाखा मागापौवा कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाघखोट दोलाखा काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलाखा फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलाखा फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 6 कालापानी दोलाखा नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलाखा मार्बु वडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलाखा मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलाखा मेलुङ र तामाकोशी गाउँपालिका डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलाखा लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक
1: मिति 2083 साल असोज 4 गते आइतबार एकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर 1 कार्यक्रम स्थल मसनडाँडा ठेगाना भीमेश्वर नगरपालिका 1 छेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर 2 भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर 2 दुलखा भीमेश्वर नगरपालिका 3 र 6 कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दुलखा भीमेश्वर नगरपालिका 4 सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर 4 टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर 5 महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 माटी दुलखा भीमेश्वर नगरपालिका 5 नयाँ पुल बजार भीमेश्वर नगरपालिका 5 नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका 5 बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 किराती छाप दुलखा भीमेश्वर नगरपालिका 7 कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 7 मकैबारी दुलखा भीमेश्वर नगरपालिका 7 कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका 7 कुप्री दुलखा भीमेश्वर नगरपालिका 8 र 9 देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 8 बोस दुलखा
0: मिति 2083 साल असोज 10 गते शनिबार इकाई नम्बर 3 क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सीकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका 6 चरीकोट दोलाखा पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949-421-397 0949-421-943 0949-421-549 0949-421-303 फोन गरी जानकारी लिन सक्नुहुनेछ
1: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिंचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा यो रेडियो सैलुङको समय सूचक हो यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागी संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: जागिर खाने मौका त आको थियो नि तर
2: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
1: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि
2: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
3: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
6: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना
7: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ
6: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन
7: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल
6: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल
7: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू
6: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
7: साधारण सभा हुने मिति र स्थानहरू मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विसुनटोल समय बिहान 8 बजेदेखि 10 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17 असोज 8 गते भीमेश्वर नगरपालिका 5 गोक्सिला समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-23-63-23
6: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17 असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17
7: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाखोर समय बिहान 8 बजेदेखि 11 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9944-23-63-23 असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17
6: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9742-42-75-17 असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरन्थली समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9842275717।
7: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडे खानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742275717। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742275717।
6: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभा हल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844307772। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844236623।
7: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844236623। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844406624। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844236623।
6: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848285555, 9844236623, 9845788888 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
8: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
9: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
8: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
9: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
7: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी सासोत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
10: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुन पुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन गोवर्धन, हरिद्वार ऋषिकेश परमार्थ निकेतन, रामझुला धारी देवी, यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणा गाउँ कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खान बस्न सुविधा सहित 52,000 लाग्नेछ।
7: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 98147793 पान पसल साडो बाटो छ रिपोर्ट।
5: सुवर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
7: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
7: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्ने सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको, अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
4: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
5: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62 98 44 46 88 62।
6: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
5: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98 44 55 40 60, प्रकाश थापा 98 44 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। पौरखी कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
7: यस सहकारी संस्थाको मिति 2083 साल साउन 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सहकारी संस्थाको 17 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई आआफ्नो पासबुक साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
5: साधारण सभा हुने मिति 2083 साल भदौ 20 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान राइजिङ हिम्स एकाडेमी भीमेश्वर नगरपालिका 6 दोलखा।
7: साधारण सभाका कार्यक्रमहरू वार्षिक प्रगति प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम प्रस्तुत, आर्थिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण
5: विनियम संशोधन सम्बन्धमा आर्थिक प्रशासन कार्यविधि तथा बचत नीति पुनर्लेखन सम्बन्धमा ऋण नीति कर्मचारी नियमावली र निर्वाचन कार्यविधि संशोधन सम्बन्धमा
7: उत्कृष्ट शेर सदस्यलाई सम्मान कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम संचालक समितिको राजीनामा स्वीकृत सम्बन्धमा सम्पत्ति शुद्धिकरणको निवारणको लागि संस्थाको रणनीति सम्बन्धमा निर्णय प्रमाणीकरण कर्ता छनौट सम्बन्धमा र विविध
5: यस सहकारीका बाल सदस्य वा यस सहकारी संस्थाका स्थिर सदस्यहरूका छोरा छोरी मध्ये 2082 सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी भाइ बहिनीहरू मध्ये छात्रतर्फ एकजना र छात्रातर्फ एकजनालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा लब्धाङ्ग पत्र संस्थाको कार्यालय वा संस्थाको इमेल पौरखी076@gmail.com पठाउनु हुन अनुरोध छ।
7: साथै सम्पूर्ण शेयर सदस्यहरूलाई आफ्नो बचत तथा ऋणको किस्ता नियमित गर्नुहुन अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित नबुझाउने शेयर सदस्यहरूलाई साधारण सभामा भत्ता सुविधा प्रदान नगरिने बेहोरा समेत जानकारी गराइन्छ। बाल सदस्यहरूलाई बचत खातामा नै शैक्षिक प्रोत्साहन खर्च उपलब्ध गराइने हुँदा उपस्थित हुनु नपर्ने बेहोरा समेत जानकारी गराइन्छ। साथै उक्त दिन शेयर सदस्य बन्नको लागि विशेष छूट प्रदान गरिएको छ।
5: हरिहर प्रसाद नेउपानी अध्यक्ष पौरखी कृषि सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका वडा नम्बर 6 दोलखा।
8: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
5: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
8: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
5: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
8: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
5: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य,
8: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
0: ए त्यसो भने त काठमाडौँ गएर एकपल्टको हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाड़ रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01

0: सुन्दर महादेव मंदिर को दर्शन गरौं पुण्य कमाऊं।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती हनुमान भैरव दुर्गा गणेश भीमसेन महाराज भगवान बुद्ध एमाराज नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ रुद्री चण्डी वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटी डुबाटे पार्टी दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएपर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम संचालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिम्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शीर्ष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बन्सरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्द्रावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रावती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा,
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्ययोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन एसई सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेड, कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661065 98510661065।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
2: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 98666667 र 98510996677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
8: भावपूर्ण श्रद्धाञ्जली। तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे निवासी हाम्रा परम पूजनीय अभिभावक डम्बर बहादुर महतको यही मिति 2083 साल भाद्र 14 गते 76 वर्षको उमेरमा उपचारका क्रममा भएको असामयिक निधनका कारण हामीले हाम्रा अभिभावक र मार्गदर्शक व्यक्तित्व गुमाएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। स्वर्गीय बुबाको भौतिक अनुपस्थितिले हामीलाई संरक्षक विहीन बनाएको यस पीड़ादायी समयमा अन्तिम दाह संस्कारमा संलग्न आफन्तजन विभिन्न माध्यमबाट समानुभूति, समवेदना, साथ समर्थन सहित मनोबल प्रदान गर्नुहुने इष्टमित्र, बन्धु बान्धव लगायत सम्पूर्ण महानुभावहरूमा हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौ। सम्पूर्ण महत परिवार, तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे दोलखा।
9: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
9: डेंगु रोगको रोकथामका उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
9: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
10: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
11: जनस्वास्थ्य कार्यालय दुलखा।
2: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
12: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
13: हाम्रा सेवाहरू:
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
13: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
12: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
13: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
13: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। स्थित दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
7: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
2: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
7: भदौ 29 गते सोमबार गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरीशंकर 6 शंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
2: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4-5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851-17-63-67, 9863-31-28-10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
14: ए माइला गुरुजी।
15: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
14: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
15: चुप।
4: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
7: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
2: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
13: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
2: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
16: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
17: हैन, के एकले गुनगुन गरिरहेको?
16: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिजातको चल्ला पालौं भनेर सोचेको।
17: अनि के भयो त, लगेर पाले भइगयो नि?
16: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
17: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
17: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08। 4649-69-08।
2: दुर्गा एण्ड राजेश दना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
18: होइन के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
19: पाडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
18: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
19: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
18: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
19: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
12: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
12: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
7: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
2: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
7: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
2: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
7: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
7: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
2: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
7: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
7: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
2: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
7: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027066।
2: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
7: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
7: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
2: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका शीर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
7: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेटमा रहेका शेर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
2: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलाखा 0494-421-671 र 0494-421-912।
20: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर सिटी भिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम में भर्ना खुल्यो राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना को लागि अब दोलाखा को चरीकोट बजार में रहेको होटल एम्ब्रोसिया में होटल तथा पर्यटन तालिम संचालन हुँदैछ सीट र समय एकदम सीमित छ आजै सम्पर्क गर्नुहोस् तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानीज सुशी तालिम वेटर र वेट्रेस हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई यूरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 98410 1709 98410 1709 आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल
1: नमस्ते डाक्टर सर
2: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
1: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
2: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
2: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: कस्तो दुखेको पनि सुन्या छ ए बुढी मलाई धानुकोमा लैजाऊ भन्या
6: अब के गर्नु धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई
5: त्यहाँ चाहिँ के हुन्छ नि
6: त्यहाँ के हुँदैन म पत्याए सुन त
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिच बजार चरीकोट दोलखा सम्पर्कको लागि 98 41 57 70 69
5: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
0: यस इन्द्र डेन्टलको शाखा

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्य दिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
0: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे। क्षेत्र साबिक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। भदौ 26 गते ठुलोपातल निगाले। साबिक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साबिक गैरीमुदी र मिर्गे गाविस।
1: भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल बैंकोइट जडीबुटी, काभ्रे प्लाञ्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू, र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को युगो।
0: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मिति 2083 साल श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधिक भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको

0: उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैनपोखरीमा उपस्थित हुन सकिनेछ।
0: थप जानकारीको लागि मुख्य कार्यालय मैनपोखरी सम्पर्क फोन नम्बर 049-411-030, नाम्दु सेवा केन्द्र नाम्दु 9851-32-2136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851-32-2137, जुंगु सेवा केन्द्र जुंगु 9851-32-2141, चरीकोट सेवा केन्द्र चरीकोट 9851-32-2134, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851-32-2147।
1: भेष बहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।

0: Media, Extreme Energy Drink.
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना
3: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाएको पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
2: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
3: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति र नेटको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
2: क्षेत्रीय साधारण सभाको मिति समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म। स्थान श्री कालीनाग मन्दिरको हल। कार्यक्रम सभा उद्घाटन। उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह बाह्र बजेदेखि अपराह्न 4:30 छहरा चौतारो मलेपु क्षेत्रीय सभा मलेपु टोल सबै। असोज 7 गते मध्याह 12:30 दिउँसो 2:30 श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत। असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे डुडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कात्तिके कालीमाटी। असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर।
3: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्द्रावती गाविसको माथिल्लो भेग। असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से ढिडाकाउले पोखरी र नामथजोर। असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म सोती बजार क्षेत्रीय सभा थुम्का

0: मकैबारी बटेली असोज 8 गते मध्याह बाह्र तीस देखि अपरान्न 4 बजेसम्म मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी र असोज 10 गते बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
1: पुनश्च साधारण सभामा उपस्थित हुने स्थिर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 9851316224 र 9748428877। पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्च तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङचो गाउँपालिका 8, सुनखानी, दोलखा।

0: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार माने सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण श्रेष्ठ सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन। आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
0: शेष सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np youtube@milijulikalingchok/sakos 6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेष सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सीट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेर सदस्यले नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेल डाँडा दोलाखा सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा बाबरे मिलीजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलाखा बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलाखा लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामी चाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामी चाँगु दोलाखा मागापौवा कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखुड दोलाखा काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलाखा फस्कु सेवा केन्द्रको कार्यालय सैलुङछ गोठपानी दोलाखा फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङछ कालापानी दोलाखा नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर छ नामदु दोलाखा मार्बु वडा नम्बर सातको कार्यालय बैतेश्वर सात मार्बु दोलाखा मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर पाँच मैना पोखरी दोलाखा मेलुङ र तामकोशी गाउँपालिका डुडे बजार तामकोशी गाउँपालिका तीन डुडे बजार दोलाखा लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका पाँच मुडे सिन्धुपाल्चोक
1: मिति 2083 साल असोज 4 गते आइतबार एकाई नम्बर दुई क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर एक कार्यक्रम स्थल मसन डाँडा ठेगाना भीमेश्वर नगरपालिका एक क्षेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर दुई भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर दुई दुलखा भीमेश्वर नगरपालिका तीन र छ कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका तीन चरीकोट दुलखा भीमेश्वर नगरपालिका चार सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर चार टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँच महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच माटी दुलखा भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका पाँच बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच किराती छाप दुलखा भीमेश्वर नगरपालिका सात कुटी डाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका सात मकैबारी दुलखा भीमेश्वर नगरपालिका सात कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका सात कुप्री दुलखा भीमेश्वर नगरपालिका आठ र नौ देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका आठ बोस दुलखा
0: मिति 2083 साल असोज 10 गते शनिबार इकाई नम्बर तीन क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सीकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलाखा पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949421397 0949421943 0949421539 0949421303 फोन गरी जानकारी लिन सक्नुहुनेछ
1: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा यो रेडियो सैलुङको समय सूचक हो यति बेला बिहानको 11 बजेको छ।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98548417, 98548552, 048545562 र 049421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
1: जागिर खाने मौका त आएको थियो नि, तर
2: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
2: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844300282।
6: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
7: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकै गत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
7: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
6: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
7: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
6: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
7: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विसुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 8 गते, भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
6: असोज 9 गते, सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 10 गते, सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
7: असोज 11 गते, सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9944-23-63-23। असोज 11 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17
6: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17 असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17
7: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी समय बिहान 7 बजेदेखि 9 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17 असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17
6: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72 असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23
7: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23 असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24 र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23
6: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55 98 44 23 63 23 98 45 75 88 88 मा सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
8: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
9: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
10: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
11: ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
12: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
10: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
13: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
12: हाम्रा सेवा तथा सुविधाहरू?
10: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 98 44 00 800 44 98 48 73 107 र 98 510 5 00 19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा।
14: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
7: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार
15: संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेष सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेष सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
14: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
15: उपस्थित हुँदा शेष सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेष सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत सचिव, स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
4: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 98 41 87 09, पान पसल साडो बाटो चरीकोट।
5: पञ्चकुमारी मन्दिरको दर्शन गरौ, पुण्य कमाऊ।
6: दुलखाको कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
5: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलाखा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर एक पवटी डुबाटे पाटी दुलखा।
1: हिन्दू धर्मलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाइपर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बन्चरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
0: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्द्रवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रवती गाविसका सदस्यहरू। असोज 24 गते कालिङचो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिङचो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू।

0: संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्ययोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन एसई सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुदेशीय सहकारी संस्था लिमिटेड कालिचोक गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
0: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ख्याल राख्नुहोस्। तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला मध्याह्नको 12 बजेको छ।

0: अपूर्ण श्रद्धांजलि। तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे निवासी हाम्रा परम पूजनीय अभिभावक डम्बर बहादुर महतको यही मिति 2083 साल भाद्र 14 गते 76 वर्षको उमेरमा उपचारका क्रममा भएको असामयिक निधनका कारण हामीले हाम्रा अभिभावक र मार्गदर्शक व्यक्तित्व गुमाएका छौं। यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। स्वर्गीय बुबाको भौतिक अनुपस्थितिले हामीलाई संरक्षक विहीन बनाएको यस पीड़ादायी समयमा अन्तिम दाह संस्कारमा संलग्न आफन्तजन विभिन्न माध्यमबाट समानुभूति समवेदना साथ समर्थन सहित मनोबल प्रदान गर्नुहुने इष्टमित्र बन्धु बान्धव लगायत सम्पूर्ण महानुभावहरूमा हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौ। सम्पूर्ण महत परिवार तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे दोलखा।
1: आया, आया।
2: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
2: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
2: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय दुलखा।
3: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना:
6: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चस्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ।
3: आँखा शिविर सञ्चालन हुने मिति र स्थान: 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार, सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
6: भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरी शंकर 6 शंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
3: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासाइसियास निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851 17 63 67, 9863 31 28 10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ड्राइभर म माइलो मोटर चलाउँदै
10: ए माइला गुरुजी।
11: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
10: लाइसेन्स लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
11: चुप।
12: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्, सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
6: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
1: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768 72 77 77, 9844013 110, 9844065466, 9818 37 15 33।
1: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
3: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
6: यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
6: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विभेद।
13: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलो पातल, चिपचिपे। क्षेत्र साविक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8, 9। भदौ 26 गते ठुलो पातल निगाले। साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
6: भदौ 29 गते जुगु नीलाकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय, बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी, बैतेश्वर गाउँपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को एउ।
13: समय बिहान ठिक 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
6: मिति 2083 साल श्रावण 22 गते सम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
13: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधिक भएको हुनुपर्ने।
6: सदस्यता निलम्बन, खारेज वा स्थगन नरहेको हुनुपर्ने।
13: ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्ने।
6: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
13: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
6: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका, क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
13: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
6: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
13: थप जानकारीको लागि मुख्य कार्यालय मैना पोखरी सम्पर्क फोन नम्बर 049-411-030, नामदु सेवा केन्द्र नामदु 98-51-32-21-36, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-51-32-21-37, जुंगु सेवा केन्द्र जुंगु 98-51-32-21-41, चरीकोट सेवा केन्द्र चरीकोट 98-51-32-21-34, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-51-32-21-47।
6: भेषबहादुर मिजार व्यवस्थापक, जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका, दुलखा।
14: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844649608 9844649608।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घरसँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
4: पाडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदैछ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा पीतल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा देक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलारको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: And
1: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेपछि बाँकीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 शव भेटियो, 4996 जना अझै सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सक्रिय, र सिवा नुवाकोट र धादिङमा 30 संस्थाले काम गर्दै। चीनसँगको 2 मुख्य नाका रसुवा गठित तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाका केन्द्रित तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ़ने जोखिम। भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने 1 वर्षको समय। चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य। र लगातार तेस्रो जीत सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा बाढ़ी आएको आज 12 दिन, आज पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अस्ति 10 दिनमा 2 जना र हिजो एघारौं दिनमा दुईजनाको जीवितै उद्धार भएकोले आज पनि जीवित उद्धारको आशासहित खोजीको काम भइरहेको छ। हराइरहेका व्यक्तिका आफन्तले पनि झिनो आशा राखेर खोजीलाई निरन्तरता दिएका छन्। तर 6 मानिस फँसेको आशंका गरेको चिलिमी जलविद्युत आयोजनाभित्रको उद्धारका लागि अहिलेसम्म ठूला उपकरण लैजान सकिएको छैन। यस्तै रसुवागढ़ी जलविद्युत आयोजनाका 93 कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्, जसका परिवार उद्धारको पर्खाईमा छन्। परिवारजनले जंगल र खोलाका खोजमा समेत तत्काल खोजी गर्न माग गर्दै राज्य संयन्त्रको ढिलाईप्रति गुनासो गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 11 बजीसम्म 1341 जनाको शव भेटिएको छ। अब 4996 जना सम्पर्कविहीन छन्। यस्तै 6075 जना घाइतेको उपचार भएको छ। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन्। प्रहरीका अनुसार एकैपटक धेरै शव आउँदा व्यवस्थापनमा कठिनाई भएकाले डीएनएका लागि नमूना संकलन गरी जमीन मुनि शव व्यवस्थापनको काम भइरहेको छ। अहिलेसम्म 1037 शव जमीन मुनि राखेको प्रहरीले जनाएको छ। 98 शव आफन्तले बुझेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत 9 मोगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्र्याकलाई फराकिलो बनाउने काम भइरहेको छ। 9 मोगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम भइरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाड़ी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 एस्काभेटर, बुलडोजर र लोडर सहितका भारी उपकरणहरू परिचालनमा ल्याइएको छ। अहिले खोलिएको नयाँ ट्र्याकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाड़ी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन्। बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनर्स्थापनाका काम तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय बनेका हुन्। नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सञ्जाल एआईएनमा आबद्ध 30 संस्थाहरूले खाद्यान्न, त्रिपाल, कम्बल, हाइजिन किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्। राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम गरिरहेको एआईएनका अध्यक्ष डाक्टर संजय कार्कीले जानकारी दिनुभयो। प्राथमिक चरणको राहत वितरणपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा, बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पुनर्स्थापना काम अघि बढ़ाइने एआईएनको विपद जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सम्झना विष्टले बताउनुभयो। सरकारले दीर्घकालीन पुनर्स्थापनाका लागि आह्वान गरे बमोजिम बितेको 30 सक्रिय 101 सदस्य रहेको एआईएनले विपद व्यवस्थापनका विभिन्न उपसमितिमा रहेर काम गरिरहेको छ। चीनसँगका मुख्य दुई नाका रसुवागढ़ी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतेको बाढ़ीपछि रसुवागढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोराला नाका मात्र सञ्चालन छ। नाका फेरिसँगै नजिकै गरेका चाडबाड़का बेला बजारमा भोगी वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 रूपियाँ र रसुवागढ़ीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकामा 400 किलोमिटर भन्दा बढ़ी दूरीमा रहेको कोराला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन्। यसका साथै जुमसुम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकोले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन र रसुवागढ़ी नाका तत्काल खुलाउन सम्भव नै छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़ने सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भइन्ज्याङभित्र खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारी गाड़ी सहित क्यासिनो पुगेका पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सखुवा पर्सौनी गाउँपालिका 6 का बासिन्दा एवं गाउँपालिकाका अध्यक्ष यादव पक्राउ परेका हुन्। सड़की जाँचको क्रममा वीरगंजको क्यासिनोबाट गैराती अध्यक्ष यादव सहित 8 जना पक्राउ परेका छन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। गाउँपालिकाको ना 1J 1687 नम्बरको गाड़ी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुकटुक चालकहरूलाई स्थानीय मराठी भाषा सिक्ने 1 वर्षको समयसीमा दिएको छ। चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सहज बनाउने उद्देश्यले लागू गर्न लागेको भाषा सम्बन्धी नयाँ नियमको चौतर्फी विरोध भएपछि सरकारले यो निर्णय गरेको हो। यसअघि गएको अगस्त 20 महाराष्ट्रका यातायात अधिकारीहरूले चालकहरूको मराठी भाषामा कुराकानी गर्ने क्षमता परीक्षण गर्न थालेका थिए। परीक्षणमा असफल हुने चालकहरूलाई भाषा सिक्न 1 महिनाको समय दिएको थियो। तोकिएको अवधिभित्र भाषा नसिक्ने चालकहरूको अनुमति पत्र, लाइसेन्स निलम्बन वा खारिज गर्ने समयको कड़ा व्यवस्था गरिएको थियो। तर सरकारको यो कदमप्रति चालक संघ संगठनहरूले तीव्र आपत्ति जनाएका थिए। भाषा सिक्ने क्रममा नै कामदारहरूले आफ्नो रोजगार र जीविकोपार्जन गुमाउनु पर्ने जोखिम रहेको चालकहरूको तर्क थियो। महाराष्ट्रमा कार्यरत बहुसंख्यक ट्याक्सी चालकहरू भारतका अन्य हिन्दी भाषी राज्यहरू उत्तर प्रदेश र बिहारबाट पुगेका हुन्। राज्यका यातायात मन्त्री प्रताप सरनाईकले यो अन्तिम मौका भएको र यस वर्षभित्रै चालकहरूले भाषा सिकिसक्नुपर्ने बताउनु भएको छ। महाराष्ट्रभर अहिले झण्डै 9,79,000 वैध ट्याक्सी र टुकटुक दर्ता छन्, जसमध्ये आधाभन्दा बढ़ी राजधानी मुम्बई क्षेत्रमा सञ्चालित छन्। अब खेल खबर। लगातार तेस्रो जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेटमा भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेट हराएको। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रनमा रन बनाउँदा अल आउट भयो। यसअघि नेपालले पहिलो खेलमा बहरानलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको थियो। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल खेल यही भदौ 27 शनिबार हुनेछ। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बिहोरेको छ। डार्बिनमा आज भएको खेलमा नेपाल ए न्यूजील्याण्ड एसँग 2 विकेटले पराजित भयो। नेपाल एले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्ड एले अन्तिम बल बाँकी छँदा 8 विकेट गुमाएर भेट्टायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा 7 विकेट गुमाएर 211 रन बनाएको थियो। यसअघि नेपाल ए पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेट र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो। चार भन्ज्याङभित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेको शिवबाडीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1,341 शव भेटियो, 4,996 जना अझै सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सक्रिय, रसुवा, नुवाकोट र धादिङमा 30 संस्थाले काम गर्दै। चीनसँगको 2 मुख्य नाका रसुवा गढी र तातोपानी नाका ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाका केन्द्रित, तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ़ने जोखिम। भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने एक वर्षको समय चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य र लगातार तेस्रो जितसहित नेपाल एसिसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुम सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
7: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
8: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
5: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165। स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खानेर बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलाखा। सम्पर्क नम्बर 9841017099, 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ, नेपाल।
9: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
10: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
9: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टील का भाडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
10: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
9: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र बनी?
10: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
5: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9855068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9855068590। वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
4: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 बैठकको निर्णय अनुसार 29 वार्षिक साधारण सभा इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
5: साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
4: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
5: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका स्थिर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोझ, भीमेश्वर नगरपालिका 1 र 2 सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
4: असोज 10 गते इकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेष सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
5: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएको पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0494421671 र 0494421912।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

कोषबाट बाढ़ीमा परि बेपत्ता तथा मृत्यु भएका नागरिकको परिवारलाई प्रति व्यक्ति 1,50,000 रूपियाँका दरले तत्काल आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्थित मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालय मध्यनत विद्यार्थीले रोसुवाको बाढ़ीबाट प्रभावितको लागि 15,515 रूपियाँ सहयोग गरेका छन्। विद्यालयमा अध्ययनरत 1-12 कक्षासम्मका विद्यार्थीले आफ्नो खाजा खर्चबाट रकम कटाएर तथा व्यक्तिगत रूपमा बचत गरेको रकम संकलन गरी उक्त रकम सहयोग जुटाएका हुन्। विद्यालयबाट बुधबार संकलन भएको 15,515 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ फेरफेर सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844406824 र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844236323।
1: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848275555, 9844236323, 9845788888 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
2: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: यस स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण सेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण सेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: साधारण सभा हुने मिति, समय र स्थान मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
0: उपस्थित हुँदा सेयर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने सेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट दोलखा।

0: खामाखोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे निवासी हाम्रा परम पूजनीय अभिभावक डम्बर बहादुर महतको यही मिति 2083 साल भाद्र 14 गते 76 वर्षको उमेरमा उपचारका क्रममा भएको असामयिक निधनका कारण हामीले हाम्रा अभिभावक र मार्गदर्शक व्यक्तित्व गुमाएका छौं। यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। स्वर्गीय बुबाको भौतिक अनुपस्थितिले हामीलाई संरक्षक विहीन बनाएको यस पीड़ादायी समयमा अन्तिम दाह संस्कारमा संलग्न आफन्तजन विभिन्न माध्यमबाट समानुभूति समवेदना साथ समर्थन सहित मनोबल प्रदान गर्नुहुने इष्टमित्र बन्धु बान्धव लगायत सम्पूर्ण महानुभावहरूमा हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौ। सम्पूर्ण महत परिवार तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे दोलखा।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय दुलखा।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। बाढ़ीका कारण हालसम्म 1341 जनाको शव फेला, 99 जनाको मात्र शव शनाखत, 4996 जना सम्पर्कविहीन, खोजी कार्य जारी, 13104 जनाको उद्धार। बाढ़ी प्रभावित क्षेत्रमा अनावश्यक रूपमा खटिएका नेता तथा सांसदहरूलाई फिर्ता बोलाएसँगै सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीमा असन्तुष्टि बढ़्यो। पार्टीको निर्देशनप्रति सचिवालय सदस्य सागर ढकर र सांसद श्री नामले उपानेलद्वारा तीव्र असन्तुष्टि। र इण्डोनेसियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डै 2000 जना बिरामी। अब समाचार विस्तारमा। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण हालसम्म 1341 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको आज बिहानसम्मको अपडेट अनुसार अहिलेसम्म 1341 जनाको शव फेला परेको हो, जसमा रसुवामा 163 जना, नुवाकोटमा 195, धादिङमा 67, चितवनमा 362, गोर्खामा 74, तनहुमा 38, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिममा 220 जनाको शव फेला परेको हो। अहिलेसम्म 99 शवको शनाखत भएर आफन्तले बुझ्नु भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढ़ी तथा विपदका कारण 4996 जना सम्पर्कविहीन हुनु भएको छ। सम्पर्कविहीन हुनेमा रसुवाका 1967, नुवाकोटका 2340 र विदेशी नागरिक 589 जना रहेको विवरणमा उल्लेख गरिएको छ। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उद्धार गरिएका मध्ये 3652 जना होल्डिङ सेन्टरमा रहनु भएको छ भने बाँकी आफ्नो घर फर्किनु भएको छ। भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रमा अनावश्यक रूपमा खटिएका नेता तथा सांसदलाई फिर्ता बोलाएपछि सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीमा असन्तुष्टि बढ़ेको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहु जिल्लाको तटीय क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको थियो। बाढ़ी लगत्तै प्रभावित क्षेत्रमा पुग्नुभएका रासोपाका सांसदहरूले उद्धार को काममा आवश्यक हस्तक्षेप गरेको, पीड़ित जनतालाई राहत दिने गरी काम गर्ने भन्दा पनि मीडियाबाजी गरेको गुनासो तथा उजुरी आएपछि उहाँहरूलाई फिर्ता पार्टीले बोलाउन निर्देशन दिएको थियो। पार्टीको निर्देशनप्रति सचिवालय सदस्य सागर ढकल र सांसद श्रीराम न्यौपानेले तीव्र असन्तुष्टि जनाउनु भएको छ। प्रतिनिधि सभा सदस्य समेत रहनु भएको ढकाल र न्यौपानेले भदौ 10 गते नै खोजी उद्धारको सिलसिलामा नुवाकोट रसुवा पुग्नु भएको बताउनु भएको छ। उहाँहरू दुवैजना इन्जिनियरिङ पृष्ठभूमिका भएकाले उहाँहरू त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारमा दिनरात खटिरहनु भएको थियो। अहोरात्र उद्धार कार्यमा सक्रिय रहँदा पनि पार्टीले फिर्ता बोलाएपछि ढकाल न्यौपानेले नेतृत्वप्रति असन्तुष्ट पोख्नु भएको हो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको सभामा तथ्य प्रमाण र वैज्ञानिक दावीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। आज सानेपाईस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्नुहुँदै सभापति थापाले प्रधानमन्त्रीको आसन र विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड शोमा मात्र सीमित नगर्न आग्रह गर्नुभएको हो। विदेशी भ्रमणको तयारीका लागि उहाँले प्रधानमन्त्रीलाई आफ्नो सचिवालयको मात्र भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न सुझाव दिनुभएको हो। नेकपा एमाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर प्रयोग गरी आर्टिफिसियल इन्टेलिजेन्स एआईबाट निर्मित भ्रामक, अनगल तथा अपमानजनक पोस्ट सामाजिक सञ्जालमा राखिएको प्रति आपत्ति जनाएको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख निराज आचार्यले डिजिटल प्रविधिको दुरूपयोग गरी पार्टी नेतृत्वको चरित्र हत्या गर्ने उद्देश्यले यस्तो सामग्री सम्प्रेषण गरिएको बताउनुभयो। सामाजिक सञ्जाल मार्फत आचार्यले पार्टीले घटनालाई अराजनैतिक अनैतिक र आपराधिक क्रियाकलापको संज्ञा दिँदै त्यस्ता गतिविधिको घोर निन्दा एवं भर्सना गरेका छन्। यस्तै अराजकता तथा घृणास्पद गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिनुभएको छ। आचार्यले भन्नुभएको छ, एमाले प्रचलित विद्युतीय कारोबार ऐन विपरीत साइबर अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कानूनी कार्यवाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरो तथा सम्बन्धित निकायको ध्यान आकर्षण गराएको छ।
1: The Rising Star.
2: Rising Star?
1: Rising Star?
3: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला र सभापति गगन थापा बीच विशाल नगर स्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधान र पछिल्लो राजनीतिक अवस्थाका बारेमा भएको उक्त भेटमा नेता कोइरालाले पार्टी एकताको लागि आफू कुनै पनि पद त्याग्न तयार रहेको बताउनु भएको छ। भेटका क्रममा डाक्टर कोइरालाले अहिले देश लोकतन्त्र र राष्ट्रियता संकटपूर्ण अवस्थामा रहेको उल्लेख गर्नुहुँदै कांग्रेस एकजुट हुनुको विकल्प नरहेको बताउनु भएको छ। मलाई कुनै पनि पद चाहिँदैन तर पार्टी मिल्नु पर्यो, कोइरालाले भन्नुभयो। सभापति थापाले आफू पनि पार्टीलाई मिलाएर लैजाने विषयमा अत्यन्त संवेदनशील रहेको बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले केन्द्रीय संयोजन समितिको बैठक बोलाउनु भएको छ। भुटेको सिबाडी प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट भइरहेको खोजी उद्धार र राहत वितरणको समीक्षा र थप योजना बनाउनुको लागि बैठक बोलाउनु भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। उहाँको अनुसार बैठक आजै बस्नेछ। भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा पार्टीले गरेको कामको समीक्षा र आगामी योजना बनाउन बैठक बोलाइएको हो। भदौ 10 गते भुटेकोशीमा आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, दाहादिङ, गोर्खा र तनहुँको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरद राज पाठकले पार्टीको कार्यशैलीप्रति असन्तुष्ट जनाउनु हुँदै पार्टीका सबै जिम्मेवारी परित्याग गरेको घोषणा गर्नुभएको छ। पाठकले आइतबार सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्नुहुँदै महामन्त्री लगायतका पार्टीका सबै पद र पार्टी सदस्य समेत नरहने घोषणा गर्नुभएको हो। उहाँ करिब 4 वर्ष अघिबाट महामन्त्रीको जिम्मेवारीमा रहनु भएको थियो। पार्टीको विचारधारा व्यवहार बीच चरम विरोध आवास कायमै रह्यो। भ्रष्टाचार गरेर खानु, आमाको रगत खाए सोसर हो भन्ने जस्तो कठोर नारालाई मूल मन्त्र मानेको बताउने पार्टीभित्र त्यस अनुरूपको व्यवहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव देखियो, पाठकले भन्नुभयो। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले झापादेखि कञ्चनपुरसम्म पैदल यात्रा गर्ने हुनुभएको छ। हुलाकी राजमार्ग हुँदै गर्ने सो पैदल यात्रा 3 महिनाको हुने सो पार्टीका महासचिव सन्तोष मेहताले बताउनुभयो। त्यसको तयारी चलिरहेको तर सम्भवत चाडपर्व सकिने बित्तिकै यो यात्रा शुरू हुने उहाँले बताउनुभयो। यो पैदल यात्राको राजनैतिक उद्देश्यका साथ पर्यावरण बचाउने एउटा उद्देश्य रहेको उहाँको भनाइ छ। अध्यक्ष महतोले पैदल यात्रा गर्ने बाटोमा ठाउँ ठाउँमा रूख रोप्ने योजना बनाउनु भएको छ। जलवायु परिवर्तनका कारण विश्व नै संकटमा रहेको बेला पर्यावरण जोगाउने उद्देश्यले सो यात्रामा वृक्षारोपण गर्ने कार्यक्रम रहेको महासचिव मेहताले बताउनुभयो। अब एकैछिन व्यापारिक विश्राम।
5: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
6: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
5: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो? यता थाहा छैन, तिमीलाई केही थाहा छ?
6: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
5: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
6: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार। स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9841017099, 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन, काठमाडौँ, नेपाल। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
0: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
6: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
0: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
6: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
0: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
6: क्लासिक लेडिज टेलर्स, चरीकोट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
7: ए माइला गुरुजी।
8: हजुर साहब,
7: लाइसेन्स निकाल्नु न त गुरु।
8: लाइसेन्स ला, लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
7: चुप।
9: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्, सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
0: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
6: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768727777, 9844013110, 9844065466, 9818 37533।
6: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
10: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
6: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। हरितालिका तीजको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखा अन्तर्गत महिला विभागले छात्रावासका बालबालिकालाई शैक्षिक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ। चाडपर्वमा गरिने औपचारिक तथा मनोरञ्जनात्मक कार्यक्रमको सट्टा सामाजिक सेवा मार्फत पर्व मनाउने उद्देश्यले बालबालिकाको लागि आवश्यक सामग्री उपलब्ध गराइएको हो। भीमेश्वर नगरपालिका वडा नम्बर 6 रामकोटमा रहेको आमाको माया छात्रावासमा भएको कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष किशोर दाहाल, महिला विभागका पदाधिकारी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। दोलखामा हराएको मोबाइल फेला पारी सम्बन्धित धनीलाई प्रदान गरिएको छ। दोलखाका मुक्ति प्रसाद नेउपानेको हराएको मोबाइल फोन जिल्ला प्रहरी कार्यालय दोलखाले खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको हो। आफ्नो मोबाइल फोन हराएपछि नेउपानेले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुभएको थियो। निवेदन प्राप्त हुनसाथ प्रहरीले आवश्यक प्राविधिक तथा अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको थियो। खोजतलासबाट मोबाइल फेला पार्न सफल भएपछि प्रहरी नेउपानेलाई जिल्ला प्रहरी कार्यालयमा बोलाई सुरक्षित रूपमा मोबाइल फोन हस्तान्तरण गरेको हो। दोलखामा आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। भोटे कोशीको बाढ़ी पीड़ितको सहयोगको लागि नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगर समिति दोलखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा 13 पुरूष र 8 महिला गरी 21 रक्तदान गर्नुभएको थियो। नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगर समितिका अध्यक्ष अञ्जना सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेशका पूर्व इन्चार्ज शंकरलाल श्रेष्ठ ले ब्लड ब्याग रक्तदातालाई हस्तान्तरण गर्नु भएको थियो। आज दोलखा सहित 38 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्व अनुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान निकालेको बुलेटिन अनुसार दोलखा सहित 38 जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम छ। महाशाखाको अनुसार दोलखा, सिन्धुली, काभ्रे प्लाञ्चोक, सिन्धुपाल्चोक आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेखनीय रूपमा बढ़नेछ र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। रामेछापको मन्थली नगरपालिकाले भोटेगोसी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 3,00,000 रूपियाँ प्रदान गरेको छ। नगरपालिकाले भदौ 10 गते भोटेगोसी नदीमा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपदमा परेका नागरिकको सहयोगको लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 3,00,000 प्रदान गरिएको नगरपालिकाले जनाएको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढ़ी नगरपालिकाले पनि बाढ़ी पहिरोमा परि सम्पर्कविहीन तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने र राष्ट्रिय विपद कोषमा सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाले आफ्नो जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्य कर्मीको भदौ महिनाको सेवा सुविधाबाट 3-10 दिनसम्मको रकम कट्टा गरी संकलन हुने करिब 35,00,000 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। रसुवामा कामको सिलसिलामा पुगेका चौतारा र साँगाचोगढ़ीका 12 अझै सम्पर्कविहीन हुनुहुन्छ। नगरपालिकाले आफ्नो विपद कोषबाट बाढ़ीमा परि बेपत्ता तथा मृत्यु भएका नागरिकको परिवारलाई प्रति व्यक्ति 1,50,000 रूपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउने पनि निर्णय गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्थित मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले रसुवाको बाढ़ीबाट प्रभावितका लागि 15,515 रूपियाँ सहयोग गरेका छन्। विद्यालयमा अध्ययनरत 1-12 विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम कटाएर तथा व्यक्तिगत रूपमा बचत गरेको रकम संकलन गरी उक्त सहयोग जुटाएका हुन्। विद्यार्थीबाट संकलन भएको 15,515 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालय ले जनाएको छ।

0: California. Extreme energy drink.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा गैर सरकारी संघ संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय भएका हुन्। नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूको सञ्जालमा आबद्ध 30 संस्थाले खाद्यान्न, तेरपाल, कम्बल, डाइजिन, हाइजिन किट र डिग्निटी किट जस्ता अत्यावश्यक सामग्रीहरू वितरण गरिरहेको बताइएको छ। टिफरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा पी लुवा सड़क खण्डमा आज टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जितपुर सिमारा उपमहानगरपालिका 16 पी लुवाका 52 वर्षीय देवबहादुर चौरेलको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते हुनुभएको उहाँलाई तत्काल उद्धार गरी बेरगंज स्थित बायोधा मेडिसिटी अस्पताल पुर्याइएकोमा अस्पतालले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मेन बहादुर कहले जानकारी दिनुभयो। टिप्पर र चालकलाई नियन्त्रणमा लिएको उहाँले बताउनु भएको छ। अविरल वर्षासँगै आएको विनाशकारी बाढ़ीले बाजुराको बढ़ी मालिका नगरपालिका 9 आधा दर्जन भन्दा बढ़ी घरमा क्षति पुर्याएको छ। घरमाथि खसेको पहिरोले मोती उखेडा, धनबहादुर बिक, तुले बिक, परे थापा, जंग उखेडा, दीपक बिक लगायतका घरमा क्षति पुगेको हो। पहिरोले केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पहिरोमा परेर मोती उखेडाको 2 गोरु मरेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार पहिरोले घर तथा गोठमा क्षति पुर्याए पनि मानवीय क्षति भने भएको छैन। पहिरो घरभित्र पसेपछि भाँडाकुँडा, लत्ता कपड़ा, अन्नपाट लगायतका सामग्री समेत क्षति पुगेको प्रहरीले जनाएको छ। भदौ 10 भोटेकोसीमा आएको विनाशकारी बाढ़ीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणको लागि औषधि, खोप, स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ। मन्त्रीको निर्देशन अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढ़ाउने, सुरक्षित खानेपानी र सरसफाईमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्य कर्मी परिचालन गर्ने काम अगाडि बढ़ाइएको स्वास्थ्य अधिकारीहरूको भनाइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसिया भरि पछिल्लो 3 दिनमा सरकारको निशुल्क विद्यालय दिवाखाजा कार्यक्रमसँग सम्बन्धित फूड पोइजनिङ अर्थात खाद्य विषक्तताका कारण झण्डै 2,000 जना विद्यार्थी र शिक्षक बिरामी पर्नु भएको छ। पछिल्लो घटनामा मध्य जाभाको रेम्बाङमा रहेको एक उच्च माध्यमिक विद्यालयमा खाना खाएपछि 777 जना बिरामी पर्नु भएको बीबीसीले जनाएको छ। इण्डोनेसियाका विद्यालय जाने बालबालिकाहरूको पोषणमा सुधार गर्ने उद्देश्यले ल्याइएको अरबौं डलरको योजना मार्फत यी खानेकुराहरू उपलब्ध गराइएको हो। यो योजना राष्ट्रपति पाबो बो सुबियान्त तोका प्रमुख नीतिहरू मध्ये एक हो। तर सामूहिक रूपमा धेरै मानिसमा देखिएको फूड पोइजनिङको सम्भावित स्रोत हुनुको साथै यो कार्यक्रमको भ्रष्टाचारको आरोप र यसको लागत सम्बन्धी आलोचनाबाट पनि घेरिएको छ। साँझ 6 सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। बाढ़ीका कारण हालसम्म 1,341 जनाको शव फेला, 79 जनाको शव मात्र शनखत, 4,996 जना सम्पर्कविहीन खोजी कार्य जारी। 13,104 जनाको उद्धार। बाढ़ी प्रभावित क्षेत्रमा अनावश्यक रूपमा खटिएका नेता तथा सांसदहरूलाई फिर्ता बोलाएसँगै सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीमा असन्तुष्टि बढ़्यो। पार्टीको निर्देशनप्रति सचिवालय सदस्य सागर ढक्कन र सांसद श्रीराम नेउपानेद्वारा तीव्र असन्तुष्टि। र इण्डोनेसियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डै 2,000 जना शिक्षक र विद्यार्थी बिरामी। अवस्था सैलुङ समाचारबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नु होला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रसन क्या हो
4: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार ऋषिकेश परमार्थ निकेतन रामझुला, धारी देवी यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841087093, पान पसल साडो बाटो चरीकोट।
7: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
8: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
7: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
8: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
7: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843 5859 69 र 9841 17 55 10। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2 बाबरे, कुसावती, दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848 5840 30।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं।

0: आफ्रोइने जागिर खाने मौका त आको थियो नि तर
1: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
0: आफ्रोइने अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र रेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: बृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
3: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
2: आँखा शिविर सञ्चालन हुने मिति र स्थान 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार, सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार, भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार, बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
3: भदौ 29 गते सोमबार, गौरी शंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार, खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार, चंखु स्वास्थ्य चौकी गौरीशंकर 6 चंखु, असोज 1 बिहीबार, घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार, गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
2: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासै

0: अस्थि शुल्क फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851 17 63 67, 9863 31 28 10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला साँझको 7 बजेको छ।

0: के तपाईले सेतो छडी लिएर हिँडेको व्यक्तिलाई पन्छाउन खोज्नु भएको त छैन?
1: हो, त्यसो हो भने ती व्यक्ति दृष्टिविहीन हुन सक्छन्।
0: त्यसैले त्यस्ता दृष्टिविहीन व्यक्तिलाई सहयोग गरौं।
1: तपाईँको सानो सहयोगले उनीहरूको आत्मबल बढ्न सक्छ।
2: सार्वजनिक जानकारीको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
3: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410-17-09, 98410-17-09। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ, नेपाल।
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एक्लै गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालो भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
6: हजुर, हाम्रा सेवाहरू
4: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 98446-46-69-08, 98446-46-69-08।
6: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
4: राँगाको मासु पाइने पसल भएको घरसँगै।
6: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
7: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
8: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
6: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66-165, 98510-66-165।
9: Hey! होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
10: पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
9: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
10: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुफद मूल्यमा उपलब्ध गराउँछ नि
9: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
10: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
11: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
11: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0949421542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
12: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
4: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
12: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
4: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
12: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
4: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टुनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
12: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
4: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
12: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
4: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
12: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
8: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

भन्न चाहेको त थिएन, तर मायाले मलाई केही बाटो देखाइदियो। मलाई माफ गर, मलाई सम्झेर कहिले नरो है।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कतिको खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
5: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841577069.
6: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
7: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
8: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844492992.
9: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
8: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
12: इन्द्रणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि।

0: Sip on the
1: Extreme Energy Drink.
2: श्री कालीनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना.
3: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई आफ्नो पाएक पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ.
2: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेशन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
3: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्यमध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेर सदस्यहरूमध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा.
2: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी. मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म. स्थान श्री कालीनाग मन्दिरको हल. कार्यक्रम सभा उद्घाटन. उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि. असोज 7 गते मध्याह बाह्र बजेदेखि अपराह्न 4:30 सम्म. छहरा चौतारो मलेपू क्षेत्रीय सभा मलेपू टोल सबै. असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म. श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत. असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे डुडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कार्य.

0: नियमित बचत नगरेका सदस्यहरूलाई साधारण दुई प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क नम्बर 9851316224 र 9748428877। पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङचो गाउँपालिका 8, सुनखानी, दोलखा।
1: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
2: सर सर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगो नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865046926 र गेलसाङ शेर्पा 9816308307।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: माया बोल।
1: नेपाली लोक सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम राख्दै अगाडि बढिरहेका बहुप्रतिभाशाली कलाकार रामकृष्ण थापाको उत्कृष्ट लय सृजना र संगीत संयोजनमा युवराज बस्नेतको लोकदोहोरी गीत बोर भो माया बोर। रामकृष्ण थापाको लय सृजना अनि युवराज बस्नेतको शब्द सृजना भित्र युवराज बस्नेत र संगीता दोङको सुमधुर आवाज लोकदोहोरी गीत बोर भो माया बोर। म्युजिक हाइलाइट प्राइभेट लिमिटेड मार्फत अब बजारमा। सल्लाह र सुझावका लागि युवराज बस्नेत, मोबाइल नम्बर 9843520625।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पोखेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्क्रिय हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
5: बुबा, एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
4: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
5: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
7: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल, कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
6: भारततर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
7: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841887993, पान पसल साधु बाटो चरिकोट।
6: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
7: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा, सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार मानि सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
6: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
7: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
6: शेष सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब @milijulikalingchok साकोस 6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेष सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakus@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा स्थिर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
7: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेष सदस्यले नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
6: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेल डाँडा दोलाखा सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा बाबरे मिलिजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलाखा बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा निकोभूमि माध्यमिक विद्यालय कालिङचोक 2 निकोभूमि दोलाखा सिंगरटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगरटी दोलाखा लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामी चाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामी चाँगु दोलाखा मागापौवा कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाघखोट दोलाखा काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलाखा फस्कु सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलाखा फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 6 कालापानी दोलाखा नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलाखा मार्बु वडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलाखा मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलाखा मेलुङ र तामाकोशी गाउँपालिका डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलाखा लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक
7: मिति 2083 साल असोज 4 गते आइतबार एकाई नम्बर दुई क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर एक कार्यक्रम स्थल मसन डाँडा ठेगाना भीमेश्वर नगरपालिका एक छेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर दुई भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर दुई दुलखा भीमेश्वर नगरपालिका तीन र छ कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका तीन चरीकोट दुलखा भीमेश्वर नगरपालिका चार सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर चार टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँच महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच माटी दुलखा भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका पाँच बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच किराती साप दुलखा भीमेश्वर नगरपालिका सात कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका सात मकैबारी दुलखा भीमेश्वर नगरपालिका सात कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका सात कुप्री दुलखा भीमेश्वर नगरपालिका आठ र नौ देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका आठ बोस दुलखा
6: मिति 2083 साल असोज 10 गते शनिबार इकाई नम्बर तीन क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलाखा पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949241397 0949241943 0949241549 0949241303 फोन गरी जानकारी लिन सक्नुहुनेछ।
7: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश, तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
3: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
4: संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
4: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
3: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
4: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
3: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
4: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विशुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 8 गते, भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9944-23-63-23।
3: असोज 9 गते, सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 10 गते, सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
4: असोज 11 गते, सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9944-23-63-23। असोज 11 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
3: असोज 12 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 12 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9942-42-75-17।
4: असोज 13 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 13 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
3: असोज 15 गते, मेलुङ गाउँपालिका वडा नम्बर 8 पौटी सभा हल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9944-30-77-72। असोज 15 गते, सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9844-23-23।
4: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-23-23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-40-68-24 र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
3: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848-28-75-55, 9844-23-63-23, 9845-78-88-88 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
5: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
6: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
5: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
7: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
5: ल त साथी हो, म चाहिँ उसो भए यो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
8: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा 6 पाटी खोला चरीकोट दोलखा।
7: हाम्रा सेवा तथा सुविधाहरू,
9: हजुर यहाँ मिरास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-000-844, 9804-73-107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा 6 पार्टीखोला चरीकोट दोलखा।
10: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
10: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, सादो बाटो, चरीकोट, दोलखा।
4: उपस्थित हुँदा शेयर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्ने, सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
4: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी, सम्पर्क नम्बर 98 41 87 09, पान पसल साडो बाटो चरीकोट।
7: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
8: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु, बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ, अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन।
7: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
8: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
7: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा वायु देवताको पूजापाठ गर्नु परेमा नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलाकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम संचालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङचोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शीर्ष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बन्चरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिङचोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरवती गाविसका सदस्यहरू। असोज 24 गते कालिङचोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिङचोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा,
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाका नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेड, कालिङचोक गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
3: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866-66-67-68 र 9855-10-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
5: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्, जाड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौं, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ।

0: र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426।
0: क्लासिक लेडिज टेलर्स चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको

परिपूर्ण होस पवन जय नई परे का घरे। मन राखुन सवले दुर्योधन समान।

नारायण अब यो भाद्र महीना को कृष्ण पक्ष को जो एकादशी अब यो एकादशी को जो महात्म्य अब उतापटी बताइदी बस महाराज बनेर उता प्रभु बनेर उतापटी महाराज युधिष्ठिरले यता परमात्म प्रभु भगवान कृष्णचन्द्रलाई भनिसकेपछि प्रान्त परमात्म प्रभु भगवान कृष्णचन्द्र अनि राजा जन्मेजयलाई बताउन खोज्नु जो तयार हुनु भइरहेको छ। अनिखेरि अब सैनिक कथाहरू ल्याएर सौनकादीले शुद्ध पौराणिकले अनिखेरि सैनिक कथाहरू ल्याएर अनिखेरि यतापट्टि महाराज युधिष्ठिरलाई परमात्म प्रभु भगवान कृष्णचन्द्रले सैनिक कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गर्न लागिरहेका छौ। राजन अब त्यति भइसकेपछि उपरान्त अब के भयो त अनिखेरि अब यहाँहरूको जो सम्पूर्ण उठ्ने ओर्नी नुहाई धुवाईहरू सबै कुरा जो सकिसक्यो पूजा आज पनि सकियो सारा सम्पूर्ण कुरा सकियो अनिखेरि जब त्यसरी जुन सकियो त्यति भइसकेपछि अब महात्म्य सुन्न पाएदेखि चपट्ट हुन्थ्यो भनेर भन्ने यहाँहरूको विचार र आशय त्यही नै छ। यहाँहरूको विचार र आशय पनि त्यो अब म यो पनि यहाँ प्रस्तुत गर्न भनेर जो तयारी भएर बसिरहेकै छु। ल राम्रोसँगले भक्ति दिएर सुने म है हजुर हेर्नुहोस् अनि भक्ति दिएन भनेदेखि अनिखेरि उताबाट सुनिँदैन नसुनेपछि बुझिँदैन नबुझेपछि गरिँदैन नगरेपछि हुँदैन ल हेर्न त अनिखेरि कस्तो छ त त्यसको बाटो त त्यस्तो अप्ठ्यारो बाटो पो छ त अनिखेरि अब उतापट्टि हुने चाहिँ के हो त भन्दा भक्ति दिएर सुन्नुपर्छ किन सुन्दाखेरिमा भक्ति दिएर सुन्दाले गर्दाखेरिमा के हुन्छ बुझ्यो बुझेपछि त्यो बुझेर बुझेको कुरा गरियो गरेपछि भयो अनिखेरि भएपछि त्यसलाई हेर्नु त कति राम्रो प्रयोग गर्नलाई अनिखेरि त्यस कारणले गर्दाखेरिमा त्यस्तो गर्नुपर्छ। त्यही कहिल्यै पनि हामीहरूले जुनसुकै कुरो प्रवचनहरू अब यस्तो जो पुराण कथा प्रवचनहरू गर्दा होस् अघि पछि होस् यसरी गफ गरेर बस्नु हुँदैन अनिखेरि हामीले मनसित अन्त लानु हुँदैन अनिखेरि एकदम भक्ति दिएर सुन्नुपर्छ ए महाराज हजुरले पनि जब यस्तो भक्ति दिएर सुन्नुहोस् भनेर जब यतापट्टि परमात्मा प्रभु भगवान कृष्णचन्द्रले जब त्यसरी जब बताउनु भइरहेको थियो त्यसै मौकामा यतापट्टि के त भन्यो यसलाई भने महाराज युधिष्ठिर भन्नुहुन्छ ओहो अरेखेरि ल के भन्नुहुन्छ त भने यसलाई भनेदेखि जस्तै अझै ती नाम विख्यात सर्व पाप प्रणाशिनेम पूजा हृषि के सम्बन्ध व्रतम तस्य करोति जो पापानी तपाईँ दश नसन्ति दश श्रवणदपि भनेर भन्नुभयो कि ओहो जस्तै यो भाद्र महिनाको कृष्ण पक्षको एकादशी अनिखेरि त्यो एकादशी कस्तो छन् त भने यसलाई मैले प्रसिद्ध छन् यस्तो प्रसिद्ध भयो कि त्यस्ता किसिमकी जुन हो एकादशी अनिखेरि त्यो तिनको जो व्रतकाडाले गरिकन हजुर हामीले गरेका सबै किसिमका जो पापहरू नष्ट भएर जाने काम गर्दछन् अनिखेरि भाद्र महिनाको कृष्ण पक्षको जुन हो एकादशी अनिखेरि अब जसले जुन व्रत गरिन्छ यी एकादशीको भनेदेखि अनिखेरि अब यिनको जो महात्म्यहरू सुनिन्छ अरे भनेदेखि त्यस्ताले गरिएका जति पापहरू छन् ती पापहरू सम्पूर्ण जो खतम भएर जान्छन् भस्म भनेको खरानी भएर जान्छन्। कसरी खरानी हुन्छ अब यहाँभन्दा अगाडि केही अज्ञानमा पाप गरेको रहेछ भनेदेखि अनिखेरि अहिले जो ज्ञान हो पाप त गर्नु नहुने पो रहेछ भनेर भन्ने कुरो त्यसरी जो ज्ञान भइसकेपछि उपरान्त अनिखेरि त्यो पाप त्यहाँ गइगयो अनि अब यहाँभन्दा पछाडि बुझिहाल्यो हामी पापै गर्दैनौँ अनिखेरि पाप नगरेपछि पाप लाग्दै लागेन नि त्यस कारणले गर्दाखेरिमा त्यसरी त्यो गर्नुपर्छ। ए महाराज युधिष्ठिर भनिकन महाराज युधिष्ठिरलाई चाहिँ परमात्मा भगवान कृष्णचन्द्रले भनिसकेपछि महाराज युधिष्ठिर भन्न लाग्नु भइरहेको छ के भन्नुहुन्छ त भने यसलाई ठुलो अनुरोधका साथ भन्न लाग्नु भइरहेको छ। अब म हजुरको जो उतापट्टि मुखारविन्दबाट यो जुन कथाहरू सुन्न चाहन्छु हे प्रभु जस्तै त्यो भाद्र महिनाको कृष्ण पक्षमा अनिखेरि कुन नाम गरेकी जो एकादशी हुन्छ अनिखेरि अब जसको जो विधि के हो त्यसको जो विधान कुन कस्ता किसिमको छ अनिखेरि त्यो जो कृपा गरेर मलाई जो बताइदिनुहोस् यसो प्रभु भनेर महाराज युधिष्ठिरले जब त्यस्ता किसिमको जो प्रश्न भयो परमात्मा प्रभु भगवान कृष्णचन्द्रलाई युद्ध गरिसकेपछि भगवान कृष्णचन्द्र भन्न लाग्नु भइरहेको छ। अनिखेरि महाराज हेर्नुहोस् कस्तो हो त भने यसलाई भन्दाखेरि जस्तै भाद्र महिनाको कृष्ण पक्षको अनिखेरि जुन उतापट्टि एकादशीको नाम के हो त भने यसलाई भनेदेखि जस्तै आजा हो आजा आजा नाम भएको त्यस्ता किसिमको जुन एकादशीको महात्म्यहरू अनिखेरि गौतम नाम भएका ऋषि नै जो जान्नुहुन्छ महाराजलाई हेर्नु त यो अरूले जान्नलाई गाह्रो पर्छ यो अनिखेरि किन यो त अब यहाँ थोरै झिकेर पो महात्म्य बनाएको त हजुर यो त यसको त यो ग्रन्थ त ठुलो पो हुन्छ त सबै गर्दाखेरि अनिखेरि यो बुझ्न त असाध्य गाह्रो पो पर्छ त्यसैले गर्दाखेरि म जसले युगको नै जुन हो
परिवर्तन गरिदिनु भएको थियो महाराज. त्यस कारणले गर्दाखेरि अनिखेरि यो अजा एकादशीको जुन हो व्रत गर्नाले गरिकन सबै किसिमको पापहरू नाश भएर जाने काम गर्दछन्. अनिखेरि अब यस दिन ऋषिकेश भगवानको पूजा गर्नुपर्छ. महाराज अब एकादशीको जो व्रत गर्यो भनेदेखि अनिखेरि सम्पूर्ण पापहरू नाश भएर जाने काम गर्दछन् भनेर भन्ने कुरा यो काम बताएको छ त मानिसहरूलाई पनि ब्रह्माण्ड पुराणमा जो बताएको छ. अनिखेरि ब्रह्माण्ड पुराणबाट हामीहरूले त्यो निकालेका हौ. अनिखेरि जब त्यस्तो भइरहेछ ब्रह्माण्ड पुराणमा लेखिएको छ कि जस्तै पहिले अनि सूर्यवंशमा जुन एक दिशौं यो पिँढीमा जस्तै हरिचन्द्र नामेरका जुन राजा हुनुहुन्थ्यो हरिचन्द्र नामेरका जो राजाले राज्य गरेर बस्नु भइरहेको थियो. अनिखेरि त्यस्ता किसिमको जो प्रख्यात चक्रवर्ती जो राजा अयोध्या सहरमा जो राज्य गरेर बस्नु भइरहेको थियो यो सबै जुन भूमण्डलको स्वामी र अनिखेरि सत्य प्रतिज्ञा जो थिए उनको ढोकामा एउटा जो शिलापत्रहरू लेखेर टाँसेको थियो. महाराज ढोकामा आएका जुन सुकै मानिसले पनि जो हेर्न पाइने हेर्ने इच्छा लागेको कुरो गर्न पाउने जब त्यस्तो थियो अनिखेरि त्यसरी जो टाँसेको थियो. अनिखेरि जस्तै उतापट्टि जो इच्छा लागेको कुरा यस ढोकामा जो जो आउँदछन् अनिखेरि उसले अब केही माग्नको इच्छा छ भनेदेखि मागे अनुसारले गरिकन अनिखेरि जो दान पाउँदछन् अनि रित्तो हात फर्काउनु पर्दैन भनेर भनिथ्यो. अनिखेरि त्यस्तै भइसकेपछि उपरान्त एक दिन त के हो अनिखेरि विश्वामित्र नामेरका जुन गुरुले अनिखेरि त्यो कुरा पनि देख्ने काम गर्नुभयो. महाराजलाई हेर्नुहोस् त विश्वामित्र गुरु उहाँ ब्राह्मण होइन क्षत्रिय हो. अनिखेरि एकदम प्योर क्षत्रिय हो महाराज हेर्नुहोस् प्योर क्षत्रिय हो उहाँ हेर्नु त. अनिखेरि यो गाधिराका

त्यसले बताउँछ भनेर भनिसकेपछि प्राण अनि तब विश्वामित्रले त्यहाँबाट अनिखेरि उहाँको राज्य दान माग्नुभयो। अनिखेरि हरिचन्द्रले अनिखेरि राज्य दिनुभयो। दिएपछि अनिखेरि अरू के माग्नुहुन्छ ल माग्नुहोस् त भन्दाखेरि त विश्वामित्रले भन्नुभयो कि ओहो दक्षिणा पनि त जोत्नु पर्दछ नि भनेर भन्नुभयो। त दक्षिणा नदिकन हुन्छ त जुनसुकै कार्यको पनि त्यो दक्षिणा नगरिकन जुन कार्य सिद्ध हुँदै त्यस कारणले गर्दाखेरि अनिखेरि दक्षिणा पनि दिनुपर्दछ भनेर भन्नुभयो। अनिखेरि ल ठिक छ राहु केतु तथा अनि शनिश्चरको जुन पीडा भोग्न बरु सजिलो होला अनिखेरि मेरो परीक्षामा जुन पास हुनलाई अति कठिन छ भनेर भन्नुभयो। तसर्थ ऋषिले भन्नुभयो के भन्नुहुन्छ त भनेदेखि नै ओहो ए महाराज हेर्नुहोस् जस्तै अब तिमीले यो मुर्दा जलाउनु परोस् भनेर सराप दिनुभयो विश्वामित्र नामरेका गुरुले राजा हरिचन्द्रलाई। अनि तिमीले रानी जो दासी भएर रहनु परोस् यदि तिमीलाई अनिखेरि यस कुराबाट अलिकति डर लाग्दैन भनेदेखि अनि जय गणेश भनेर अलिखेरि मेरो साथ अलिखेरि काशी हिँड भनेर भन्नुभयो। राजाले जो धर्मको सत्कार गर्नुभयो र अलिखेरि मुर्दा जलाउनेको जुन हो भने सेवक भन्नुभयो महाराज हेर्नुहोस् राजा हरिचन्द्र त्यहाँबाट अन्तखेरि रानी दासी भइन् अन्तखेरि छोरालाई जो नाग बनेर आउनुभयो विश्वामित्रले नै सर्प बनेर आएर जुन डर दिएर मारिदिने काम गर्नुभयो त्यो सारा जति खेल गरेर जमाएको विश्वामित्र नामहरूको जो गुरुले हो हेर्नुहोस् राजा हरिचन्द्रलाई त्यस्तो बनाएको विश्वामित्र नामहरूको गुरुले हो। अनिखेरि अनिखेरि जब त्यस्तो भइसकेपछि अनि जब अनिखेरि जो आफ्नो सच्याइको जो कारणले गर्दाखेरि उतापट्टि जो आफ्नो राज्य गुमाउनु पर्यो महाराज हेर्नुहोस् कसले राजा हरिचन्द्र राजा हरिचन्द्रको राज्य गुम्यो अनिखेरि उतापट्टि विश्वामित्रलाई त्यसरी जो दान दिइसक्नुभयो अनिखेरि राजा कतिको सत्यवादी छन् त भनेर अनिखेरि भगवानले उहाँप्रति अनिखेरि परीक्षा लिनुभएको थियो। तर यहाँ राजा आफ्नो वचनमा सत्यनिष्ठ भएको हुनाले धेरै कष्ट उठाउनु पर्यो महाराज हेर्नुहोस् धेरै धेरै धेरै नै जो कष्टहरू उठाउनु पर्यो अलिखेरि अब उनले आफ्नो स्त्री छोरा र आफूलाई समेत जहाँबाट अलिखेरि सत्यमा जुन हो अडिग भएको त्यस्ता किसिमको जुन कारणले गर्दाखेरिमा अलिखेरि बेचिनु पर्यो महाराज हेर्नुहोस् अलिखेरि त्यस्तो पुण्यात्मा भएर पनि उनी एउटा जो हो उता एउटा मर्दा जलाएर जीविका चलाउनेको घरमा त्यसरी जुन हो उतापट्टि जो बिकियो अनिखेरि मर्दाको जो कपडाहरू बटुलेर त्यहाँबाट अनिखेरि जो आफ्नो कामहरू चलाउँदै अनिखेरि त्यहीँ बस्न थाल्नुभयो महाराज। अब त्यस्तो भयो त्यस्तो भइसक्यो यस्तो परिस्थिति यहाँ हुँदा पनि उनी कहिल्यै पनि उतापट्टि जुन हो सत्यमा विचलित हुनु भएन अनिखेरि अब त्यसरी त्यो सत्यलाई जो विचलित बनाउनु काम गर्नु भएन। अनि जसले पनि जब त्यस्तो गर्नुपर्छ महाराज जस्तै दुःख पर्छ जस्तै आपद परोस् तापनि अनिखेरि आफ्नो सत्य धर्मलाई कहिले पनि छाड्नु हुँदैन है भनेर भनिएको छ। तर अनिखेरि जहिले पनि जो चिन्तामा डुबेर रहन्थे अनिखेरि अब के कारणले गर्दाखेरि म यस्तो दुःखमा परिरहेको छु त अब के गर्दाखेरि मेरो दुःख नाश होला भनेर त्यहाँबाट अनिखेरि यसरी जो सोचिरहनुहुन्थ्यो राजा हरिचन्द्र। एक दिन त के भन्दा भन्दाखेरि राजाको अनिखेरि गौतम ऋषिसँग जुन भेट भयो भेट भइसकेपछि त्यहाँबाट अनिखेरि उतापट्टि सायद राजाको जो परोपकारको निमित्तमा अनिखेरि ब्राह्मण रूप धारण गरेर परमात्मा प्रभु भगवानसँग नै भेट भएको हुन सक्छ त्यो अनिखेरि गौतम ऋषिको जुन हो त्यस्तो ऋषिको स्वरूप धारण गरेर भगवान आउनु भएको हुन सक्छ अनिखेरि अब ऋषिसँग अनिखेरि हरिचन्द्र राजाले जो दण्डवत गर्नुभयो र त्यहाँबाट आफ्नो जीवनको जो दुःखको सबै वृत्तान्त जो सुनाउने काम गर्नुभयो उतापट्टि ती गौतम ऋषिलाई जब सुनाइसकेपछि उपन्त यो कुरा सुनेर त्यहाँबाट अनि गौतम ऋषिलाई पनि राजाप्रति दया लाग्यो दया जागिसकेपछि उपन्त तसर्थ उहाँले भन्नुभयो के भन्नुभयो त भनेदेखि भाद्र महिनाको अनि कृष्ण पक्षको अनिखेरि जो उतापट्टि कृष्ण पक्षको बडो पुण्यदायक आजा नाम गरेको एकादशीको जुन हो यो व्रत आजको जो सात दिनमा आइरहेको छ अनिखेरि त्यो व्रत गर्नाले गर्दा सबै किसिमको जो पापहरू नाश गर्ने अनि त्यो व्रत त्यही व्रत गर अनिखेरि जसले गर्दाखेरिमा तिम्रो सबै किसिमको जो दुःख हटेर जान्छौ अनिखेरि पाप नाश भएर जान्छौ अनिखेरि आफ्नो स्त्री र छोरासँग फेरि भेट

भएर जान्छ र अलिकति आफ्नो राज्य पनि त्यो फिर्ता पाउने छ भनेर भनिसकेपछि उपरान्त हरिचन्द्र राजा सत्यवादी हुन् कि होइनन् त भन्ने त्यस्ता किसिमको जो प्रशस्त मात्रामा यहाँ परीक्षा लिँदाखेरि भगवान् सन्तुष्ट हुनुभयो र अलिखेरि यस्तो वचन भनेर त्यहाँबाट अलिखेरि भगवान् रूपी जो महर्षि गौतम पनि अन्तर्ध्यान भन्ने काम गर्नुभयो। अलिखेरि भगवान् रूपी ऋषिको वचन सुनेर त्यहाँबाट राजा हरिचन्द्रले पनि अलिकति सत्य अनिखेरि अब त्यस उत्तम व्रतको अनुष्ठान गर्नुभयो। अलिखेरि अब सो व्रतको प्रभावले तै श्रापबाट मुक्त हुने काम गर्नुभयो। आफ्नो सामान्य ब्रह्म विष्णु महेश्वर इन्द्राजी देवताहरू अनि उतापट्टि जो देख्नुभयो अनि छोरा जीवित भए अब त्यो सर्पले जसरी मारेको त्यो छोरा जीवित भए आफ्नो स्त्री पनि त्यहाँबाट उतापट्टि जुन हो गहनाले सजी सदा भइरहेको देखिसकेपछि उपरान्त अनिखेरि यसरी राजा पनि एकदम दुःखबाट हटेर अनिखेरि आफ्नै पत्नी र छोरो सहित जो उतापट्टि जो अयोध्यामा आएर आफ्नो जो राज्यभार सम्हाल्ने काम गर्नुभयो। महाराज उहाँले अनिखेरि एकादशीको जो पूर्व पहिला एकादशीको जो पहिला सत्कार गर्नुभयो त्यहाँबाट अलिखेरि उहाँको जो राज्य बाल वृद्ध सबै यहाँ एकादशीको जो व्रत गर्दछ अलिखेरि एकादशीको जो व्रतको प्रभावबाट अनि प्रजासहित अन्त्यमा स्वर्ग लोक पनि प्राप्त गर्ने काम गर्नुभयो। महाराज तसर्थ जसले यस्तो व्रत गर्दछन् तिनीहरू सबै नै जो पापबाट एकदम मुक्त भएर अलिखेरि स्वर्ग लोक प्राप्त गर्दछन्। यसलाई पढ्नाले र सुन्नाले के हुन्छ त भने अश्वमेध नाम गरेको जो यज्ञको फल प्राप्त जसरी हुन्छ त्यस्तै किसिमले गरिकन उतापट्टि त्यो फलहरू प्राप्ति हुन्छ। महाराज हेर्नुहोस् अब आज पूजा गर्दा गरी सिकसाए न म भनेर त पूजा गर्नुपर्दछ। महाराज ओम रुक्मिणी सक्दैन म भनेर रुक्मिणी शक्तिको जो पूजा गर्नुपर्दछ। महाराज हेर्नुहोस् अब यसो गर्नाले गर्दाखेरि के हुन्छ मानिस हो आयु बढ्छ यस बढ्दछ त्यहाँबाट आयो यसो वृद्धि प्रज्ञा सुख श्रियम अनि सुखहरू बढेर जान्छ अनि श्री सम्पत्ति जोहरू बढ्छ धर्म बढ्छ सन्तानहरूको जो वृद्धि हुन्छ अनि हरेक किसिमको जो चिजहरूले परिपूर्ण भएर जाने काम गर्दछ। त्यस कारणले गर्दाखेरिमा यी महाराज हेर्नुहोस् जन्म जयो अब हजुरले जुन एकदम शीतल गरिकन जुन नीति नियममा रहेर अलिखेरि जो गर्नुपर्छ है जस्तो त्यस्तो दुःख सहेर पनि त उतापट्टि जो राजा हरिचन्द्रले त्यस्ता किसिमले गरिकन उतापट्टि सत्यतालामा नगिरिकन अलिखेरि सत्यतामा जो भएनाले गर्दाखेरिमा उहाँको एकदम शीतल गरिकन राम्रो गति र मुक्तिहरू भयो। त्यस कारणले गर्दाखेरिमा अनि यो हजुरले कस्तो त भनिसक्यो भने हजुरले कुनै कुरामा पनि जुन हो चिन्ता नमानिकन त्यस्ता किसिमले गरिकन उतापट्टि जो अनि गरिबस्योस् त्यो गर्नाले गरिकन व्रत गरिबस्यो दान गरिबस्योस् अनिखेरि त्यसो कारणले गरिकन सारा सम्पूर्ण जुन पापहरू नाश भएर अनिखेरि श्लोकमा सुख शान्ति र अन्तिममा के हुन्छ त भने यसलाई भने उतापट्टि अन्तिममा गएर जुन भगवानको जुन हो लोक गएर वैकुण्ठ ठाउँमा गएर चाहिँ भर्ना पाइने काम गर्दछौ। हे समनका आदि राम्रो 88,000 ईश्वर हो भनिकन 88,000 ईश्वरलाई गुरु सुतजीले बताउनु भएको र त्यहाँबाट सोहिनी कथाहरू ल्याएर यतापट्टि जुन मार्गण्डे नामृग वैष्णव पाने नामृग जुन गुरुले उतापट्टि राजा जन्मेजयलाई बताउनु भएको जुन कथाहरू हो सोहिनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गर्न लागिरहेका छौं। राजाले अब यो कथाले जो धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामै छ मुक्तिमा गति चार किसिमको फल मिलोस् अडैया शनिचरहरू शान्ति हुन् शनि सत आदि गरेका ग्रह शान्ति हुन् उल्का भ्रमरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हो श्री हरिवंश पुराण यो हो दोस्रो खण्डको यो अध्यायले गरिकन यथावती विस्तार गरियो। हे कृष्ण वृन्दावनको बिहारी हे सत्यको सुन्दर रूपधारी हे विश्वव्यापी त्रयता बहारी उद्धार हाम्रो गर हे मुरारी।
Devaki Sutta Govinda Vasudeva Jagadpate Rakshame Stanayam Krishna Tvam Maham Saranam Gata Devaki Sutta Govinda Vasudeva Jagadpate Dehime Stanayam Krishna Tvam Maham Saranam Gata Narayana Om Sri Krishna Arpanamastu.

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नमस्कार, मेरो सैलुङ गाउँपालिका वार्ड नम्बर 7 ठुलो पन्जारा केशर बहादुर बहनेत हो। सानो बिहासा केही रमाइन सिलक रेकर्ड गरिराखौँ भनेर आएको छु। जस्तै मुक्त भए गए ती सवारी सभा सुने राम पनि

बोलसन हंसचा खुरा सहरारो लाटा कोसे राजा जतो निर्मल हुन्छ संतापीहरुको मन सोईमा पिक जल निर्मल देखि प्रभु प्रसन्न हुनुभो लाग्यो रसारस केही जल पनि पान गरी सकल बन यते जगा नाता देख्या सुरी बले राजा कि हनुमान लाई आराएता

बर्मन का लड़का बनेर हनुमान जाऊते को हुन भनी जानते क्या मनमा छ सप वरिपरि हेरेर ढोड्छन् अनि आज्ञा पाएर हनुमानजीले दर्शन प्रभुको गरे बोको शेर रघुनाथलाई पनि खुब आफ्नो स्वरूप झट धरे राम्रो छुमान कन पो कि जल्दी हनुमान सूरीबाको पासामा पहुँचाउ रघुनाथलाई पनि खुब कुदे ती आकाशमा जल्दी पर्वतको उपर पुगी गए छाया दिसे राम्रे सूर्यलाई खबर दिन भनी तहाँ जल्दी हनुमान गए आज्ञा पाएर सूर्यबजीले दर्शन प्रभुको गरे आँगा कोमल भाँची आश्रय नदिए आनन्द भाँती परे आश्रम सूर्यलाई लक्ष्मण नदीले दिए हनुमानले

सीता अजुन गहना खसाली गई तीन हाजिर गराए पनि गिरिने पाठ सीत पो खसाली ती गईन चिन्ने तयाई तिए कसका हुन ये चिन्ने बकुसनु होस् यही हजुर मा दिए यति बात गरी दिए ती गहना देखे प्रभुले जसाई चिने सब गहना र शोक बहुत भई हामेरी सीता तसाई रोए छाती बिसे धरेर गहना नाना बिलापले जसाई सुग्रीव मन्त्रीले ता प्रभुजीको दिल खुस गराए तसै हे राम रावणलाई मारी सहजै सीताजीलाई यहाँ